0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: लैङ्गिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
8: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
9: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। लीलप्रकाश चन्दसँगै सन्तोष गन्धर्वको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 21 गते बिहिबार, जून 4 तारीक सन् 2026, नेपाल सम्बत 1146, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि, निर्दोष बाल बालिकामाथि अत्याचार विरूद्धको दिवस, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, रासोपा सभापति लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव,
1: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त,
0: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाउने, स्थल मार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री ल्याउँदा भन्सार नलाग्ने,
1: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एक रेस्टुरेन्टमा आगलागी हुँदा 21 जनाको मृत्यु,
0: र एसीसी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगला देशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो, 16 राष्ट्रपति रनिङ सिल्डमा अविनाश सुनार अनि भगवती खड्काको कृतिमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचका असहमतिका विषयमा मुद्दा बनाएर निरन्तर संवाद गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको प्रसंग।
1: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको समेत बताउनु भएको छ। मोदी र लामिछाने बीच एक घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उहाँहरू परिवर्तित राजनैतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशामा अगाडि दिशा दिन समेत सहमत हुनुभएको थियो। भेटमा सहभागी नेपाली प्रतिनिधिका अनुसार राष्ट्रपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनैतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको समेत बताउनु भएको थियो। मोदीले 21 फागुनको निर्वाचनमा राष्ट्रपाले हासिल गरेको प्रभावशाली जीतको प्रशंसा समेत गर्नुभयो। मोदीसँगको भेटमा लामिछानी पत्नी निकिता पौडेल, राष्ट्रपाका नेताहरू विपिन आचार्य, दीपक बोहरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो। बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्री लगायतका उपस्थित हुनुहुन्छ। पछिल्लो समय चर्चामा रहेको सीमा लगायतका विषयमा भनी भेटवार्तामा छलफल नभएको बताइएको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल भने नभएको नेताहरूले बताएका छन्। छलफलपछि सांसद तथा भ्रमण दलमा सहभागी दीपक बोहराले भन्नुभयो,
3: स्वतन्त्र पार्टीका सभापति लगायत हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं। यसअघि हिजो भारतका गृहमन्त्री, परराष्ट्र मन्त्री, भाजपाको भारतीय जनता पार्टीको निमन्त्रणामा स्वतन्त्र पार्टीका सभापति सहित हामी भारतमा आएका हौं। एकदमै पछिल्लो 20 वर्षमा तपाईँहरूले भन्ने हो भने 62-63 आन्दोलनपछि गिरिजा प्रसाद कोइराला भारत आउँदाखेरि त्यो किसिमको तत्कालीन प्रधानमन्त्री भारत आउँदाखेरि स्वागत भएको थियो, र अहिले जसरी रवि लामिछाने राष्ट्र पार्टीका सभापतिको यो भ्रमणलाई एकदमै महत्वका साथ दुई देशले हेरेको थियो, दुई देशका जनताले हेरेको थियो। यो भ्रमण एकदमै सफल भयो। प्रधानमन्त्री मोदीसँगको मिटिङमा हामी पनि थियौं। त्यहाँको छलफलमा नेपाल भारतसँग भएका विषयहरूमा त्यसको लिस्ट बनाऊ, त्यसको प्राथमिकताको छुट्याउँ, त्यसको टाइम लाइन पनि दिऊ, हामी काम गरौं, हामी काम गर्छौं भनेर प्रधानमन्त्री प्रतिबद्धता जनाउनु भएको थियो।
0: नेता बोहराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक रूपमा नयाँ दिल्ली जाने पनि तयारी भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीन दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उहाँ मौरिशसमा आयोजित नौ हिन्द महासागर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यसक्रममा पनि उहाँले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गर्नुभएको थियो। मौरिशसमा खनाल र जयशंकर बीच बदलिएको परिवेशमा नेपाल भारत सम्बन्धलाई अगाडि बढ़ाउने विषयमा पनि छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाण्डुमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत त्यस बेला भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाण्डु पठाउने प्रस्ताव गर्नुभएको थियो, तर प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलका कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित गरिएको थियो। यही बीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने निर्णय गरेपछि विवाद झन बल्झिएको छ। मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो, तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि 1 जून अर्थात 18 जेठका लागि निर्धारित उक्त सम्मेलन स्थगित गरिएको थियो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्य केही उच्च पदस्थसँग पनि छलफल गर्ने योजना छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। काठमाण्डु र दिल्ली स्थित स्रोतका अनुसार खनालले विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको छ।
1: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत गर्नुभएको छ। फागुन 21 गतेको निर्वाचनपछि हिजो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिनुभएको हो। ओली निकट पदाधिकारीहरूसँग उहाँको विकल्पको खोजीमा जुटिरहेका बेलामा केन्द्रीय संगठन विभागले काठमाण्डुमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्ट समेत पोख्नुभयो। जेएनजी विद्रोह पछिको परिस्थिति आफू अनुकूल बनाउन हतार हतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नभएको समेत स्पष्ट पार्नुभयो।
4: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। मैले बीचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
0: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक अर्थात 20 वर्ष पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव अझै हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। यो अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 वटा उजुरी परेका थिए। संविधानसभा सदस्य परशुराम मेगी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। नेपालको संविधान 2072 को 2024 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मदत गर्न दुरुत्साहन गर्न उक्साउन वा यसको कार्यको उद्योग गर्न नहुने व्यवस्था पनि गरेको छ। विगतमा भएको विभेदको क्षति स्वरूप गणतन्त्र घोषणा भए पश्चात राज्यले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी दलित तथा उत्पीड़ित समुदायलाई मूलधारमा ल्याउने व्यवस्था गरेको थियो। तर पछिल्लो दिनहरूमा उत्पीड़ित समुदायभित्रै पनि अवसरमा पहुँचको विषयले आलोचना हुन थालेको छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित समुदाय छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनैतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको भनाई छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा के नेकपा एमालेमा अध्यक्ष ओलीको विकल्प तत्काल छैन।
5: विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं।
0: फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिक दैनिकको पहिलो पृष्ठमा लुम्बिनीमा 5 नयाँ मन्त्री शीर्षकमा खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य सरकारले हिजो मन्त्री परिषद फेरबदल गर्दै पाँच मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका चार र जनता समाजवादी पार्टी जसपा नेपालका एक रहेका छन्। उहाँहरूको कार्य विभाजन समेत गरिएको छ। जस अनुसार एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यसै गरी जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै कर्णालीमा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्म शीर्षकमा नरेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रबन्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष 2083-84 विभिन्न आकर्षक अभियान सञ्चालन गर्ने समेत उल्लेख गरेको छ। त्यस्तै भित्र पृष्ठमा वैदेशिक रोजगार सेवा शुल्क बढ़ाउन व्यवसायको माग शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा जबरजस्तीकरणी कसूरमा सर्वोच्चको नजिर, पीड़ितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले जबरजस्तीकरणी कसूरको मुद्दामा पीड़ितको बयानका आधारमा मात्र फैसला दिन नहुने ठहर गरेको छ। पीड़ितको बयानसँग घटनाका अन्य वस्तुनिष्ठ प्रमाणहरूको तालमेल मूल्याङ्कन गरेर मात्रै फैसला गर्नुपर्ने निष्कर्ष सुनाएको हो। सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद, मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार शीर्षकमा पहिलो पृष्ठमा खबर प्रकाशित छ।
11: आर्थिक कारोबार दैनिकमा खानी सम्बन्धी नयाँ ऐन प्रस्ताव, अनुमति बेगर उत्खनन गरे 1 करोड़सम्म जरिवाना शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। विधेयकको प्रस्तावमा सबै खनिज सरकारी सम्पत्ति हुने, उल्लंघनको हकमा जरिवाना र कैद सहित ठूलो सजाय, रेडियो धर्मी खनिज उत्खनन गरेमा 10 लाखसम्म जरिवाना र 10 वर्षसम्म कैद, बिगो जरिवाना र प्रयोग भएका यन्त्र जफत, खनिज अन्वेषणको अधिकार प्रदेश कानून बमोजिम, रेडियो धर्मी खनिजको काम गर्ने अधिकार नेपाल सरकारलाई मात्र भनेर उल्लेख गरिएको छ। पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड एन्युटी मोडल प्रस्ताव गरिएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर छ भने सर्वोच्चको फैसलाबाट बैंकर तनावमा शीर्षकमा अर्को खबर छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकहरू सर्वोच्च अदालतको एउटा फैसलाका कारण तनावमा परेका छन्। अधिवक्ता एवं सांसद मधु कुमार चौलागाईले दायर गरेको रिटमा अदालतले गरेको नयाँ व्याख्याले गर्दा राष्ट्र बैंकको सामान्य नसिहत वा सचेत गराउने कार्यवाहीमा परेका व्यक्तिहरू पनि पदका लागि अयोग्य हुने सक्ने जोखिम बढ़ेको छ, जसले बैंकरहरूलाई तनाव बढ़ाएको हो। मुसहर बस्तीमा 16 जना भारतमा बन्धक शीर्षकमा राजकरण महतोले भरदिवासबाट अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। खोज तलाशका लागि प्रहरीमा पीड़ित परिवारहरूको हार गुहार छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको भरदिवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धकमा परेको उल्लेख गरिएको छ। कान्ति लोकपथमा सधैँ पहिरोको जोखिम, 45 दिनमा 8 पटक अवरूद्ध शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नु भएको खबर रहेको छ भने नागढुङ्गा सुरूङ मार्गमा खर्च अपुग भएपछि जापानसँग लियो थप 5.5 अर्ब ऋण शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। निर्माण थालेको 81 महिना अर्थात आगामी साउनदेखि सुरूङ सञ्चालनमा आउन लागेको छ। जलविद्युत, सौर्य ऊर्जा लगायतको नयाँ सर्वेक्षण अनुमति पत्र जारी गर्न रोक लगाइएको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधिको अभाव भएको छ। कालो बजारीमा क्यान्सरका बिरामी निर्भर हुनु परेको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कार्बोप्लाटिन, रिसप्लाटिन र अक्सालिप्लाटिन लगायतका प्लाटिनम आधारित केमोथेरापी औषधिको चरम अभाव छ। आपूर्तिकर्ताहरूले भने सरकारले 11 वर्ष अघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न नसकिने उल्लेख गरेका छन्। अन्तत विष्णु कुमारीले पाइन न्याय शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले लेख्नु भएको खबर रहेको छ। एघार वर्ष अघि मारिएका छोराको न्यायका लागि पन्ध्रौं पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भन्नुभएको थियो, न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। सोह्रौं पेशीमा सर्वोच्च अदालतबाट फैसला भयो, जिल्ला र उच्च अदालतबाट सफाई पाएका व्यक्ति पनि दोषी ठहर भएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ, मुद्दा शून्यमा झार्न निर्देशन शीर्षकमा पूर्व प्रदेश राज्य मन्त्री सिंहलाई 4 वर्ष कैद सजाय शीर्षकमा खबर छ। विशेष अदालतले मधेस प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिना कैद सजाय हुने ठहर गरेको हो। पेट्रोल भन्दा विद्युतीय बाटो चल्ने ट्याक्सीको भाड़ा बढ़िरहेको बारेमा लक्ष्मण दर्णाले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाइने, स्थल मार्ग हुँदै ल्याइएका 500 रूपियाँसम्मका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युक्रेन युद्धले रूसी अर्थतन्त्र कमजोर बन्दै गएको छ। अगस्त 2025 अलास्कामा अमेरिका रूस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेन बारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रूसी अधिकारीको थियो, तर शान्तिवार्ता परिणाममुखी भएन। बरू फेब्रुअरीको अन्त्यमा अमेरिका आफै इरान युद्धमा होमिएको थियो। अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीचमा हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापार उड़ानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएको हुन सक्ने समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ताले धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको समेत बताउनु भएको छ। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र भारतको राजधानी दिल्ली नयाँ दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 17 जना विदेशी नागरिक रहेका छन्। दक्षिण दिल्लीको मालवीय नगरस्थित हौज रानी भवनको फ्लोरी रे एक रेस्टुरेन्टमा 8:50 लागेको आगो सोही भवनमा रहेको लेमन ग्रीन रेस्टुरेन्टसम्म सल्किएको थियो। आगलागीमा पनि 21 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
11: साझा खबरमा अब खेल खबर। साबिक विजेता बंगलादेश लगातार तेस्रो पटक दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेशले साफ च्याम्पियनशीपमा उपाधिको दावेदारी दिइरहेको छ। नेपालले एसएससी महिला प्रिमियर कपमा बुधबार कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन मात्र बनाउन सक्यो। र अविनाश सुनार अनि भगवती खड्काले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको जुनियरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। अविनाशले छात्र हाई जम्प तथा भगवतीले छात्रा 400 मिटर दौड़मा हिजो रेकर्ड बनाउनुभयो। दुवै बागमती प्रदेशका हुनुहुन्छ। दशरथ रंगशालामा अविनाशले 1.86 मिटर जम्प गर्दै आफ्नै नाममा रहेको 1.82 मिटरको कीर्तिमान सुधार गर्नुभयो। 1.82 कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डमा बनाउनु भएको थियो।
1: नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको अडान र असन्तुष्ट नेताहरूको घेराबन्दीको प्रभाव कस्तो रहला कुराकानी। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
13: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
14: पढ़ाई हुने विषयहरू
15: अनिवार्य नेपाली,
14: अनिवार्य अंग्रेजी,
15: सामाजिक गणित,
14: ऐच्छिक लेखाशास्त्र,
15: ऐच्छिक वित्तशास्त्र,
14: ऐच्छिक अर्थशास्त्र,
15: कम्प्युटर विज्ञान,
14: भर्ना सम्बन्धी कार्यक्रमहरू,
15: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
14: भर्ना सुरु जेठ 3 गतेदेखि,
15: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
14: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
15: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
1: नेतृत्व विवाद, विकल्प र सम्भावना। गत फागुन 21 को प्रतिनिधि सभा निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिएको एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी भइरहेको छ। पार्टीलाई चलायमान बनाउन अब नेतृत्व परिवर्तन मात्रै एउटा विकल्प रहेको शीर्ष नेताहरूको ठहर छ। पार्टीभित्रको नेतृत्व परिवर्तनको बहस तथा संस्थापनको नीतिका विषयमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं।
5: कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ नि उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
0: उहाँले नछोडेर पार्टी फेरि तंग्रिने स्थिति आउन सक्छ भन्ने
5: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व, नवीनताको सन्देश दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
0: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
5: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
0: पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
5: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौं, किनभने पार्टी आफै पनि त्यो ठाउँ पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन।
0: फलाना व्यक्तिलाई दियो भने एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ?
5: होइन, त्यस्तो छ, त्यो बेला आएपछि म भन्छु। आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेलाभन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ।
0: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
5: पार्टीले पनि दिँदैन अहिले उहाँलाई। उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं। यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछौं।
0: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि, देशमै समर्पित भन्नुहुन्छ होइन? कतै अध्यक्ष ओलीको त्यो जुन ओरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बेहोर्नु पर्यो भन्ने कहिले काहीँ लाग्छ?
5: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन। प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्न त दिन सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन? जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्। त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ। र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ। मान्छे उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो, तर पनि उहाँको त्यो बालकोटको निवास मात्रै होइन, झापाको उहाँको बुवा र भाइ बसिरहेका घर समेत पनि डराइयो र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो। तर एकै अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति

0: अस्पतालमा केमोथेरापीको औषधि अभाव,
1: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा पाँच नयाँ मन्त्री नियुक्त,
0: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाउने, स्थलमार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री भन्सार नलाग्ने,
1: युक्रेनी युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै, कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एउटा रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु,
0: र एसएससी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो।
1: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा उच्च पदस्थ र वरिष्ठ भनिएका नेताहरूले दिने अभिव्यक्ति, वरिष्ठ हुनु नै लिखित रूपमा भाषण नगरी मनमा जे आउँछ मुखमा जे आउँछ त्यही बोल्नु हो कि भन्ने खालको भाष्य पनि स्थापित गर्न खोजिएको छ। यहाँ एउटा पार्टी कार्यालयमाथि लेखिएको छ र तल अगाडिपट्टि भाषण लेखक लेखिएको छ र त्यसको ठिक अगाडिपट्टि एकजना व्यक्ति छन् जसले हातमा केही फाइल जस्तो दिन खोजिरहेका छन् र कालो कोट लगाएका व्यक्ति दौड़िँदै बाहिर ढोकातिर जान खोजिराखेका छन् र त्यो फाइल रोक्न खोजेका छन् र केही भन्दैछन्। तल यस्तो लेखेको छ, भो चाहिन्न, आज अलि ठूलाहरूले जस्तो जे पायो त्यही बोल्ने मोडमा छु क्या।
0: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। भजनी नगरपालिकाका प्रमुखहरूबाटै अनियमितता, असुली गर्नुपर्ने घोटाला 66,58,000 आन्तरिक आय सुविधामै सकियो। इलाका प्रशासन कार्यालय टीकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू, सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हुलाक कार्यालयको प्रतिबद्धता। रेबिज विरूद्धको खोप अभावले सुदूरपश्चिममा समस्या, कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। र आज हिमाली तथा पहाड़ी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने। अब खोज खबर विस्तारमा। कैलालीको भजनी नगरपालिकामा प्रमुखहरूबाटै अनियमितता भएको देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन 2081/82 अनुसार अनियमितता भएको असुली गर्नुपर्ने रकम 66,58,000 रूपियाँ रहेको छ। ठूलो रकम अनियमितता हुँदा नगरपालिकाको आन्तरिक आय सबै सुविधामा सकिएको छ। सहकर्मी एकेन्द्र तिमेसनाको रिपोर्ट रत्ना पुनमगरबाट।
1: स्थानीय तहको राजनीतिक र प्रशासनिक नेतृत्वबाटै पालिकामा आर्थिक अनियमितता भएको पाइएको छ। कैलालीको भजनी नगरपालिकामा 66,58,474 असुल गर्नुपर्ने गरी घोटाला भएको छ। पालिकाको बेरोजू 5,28,00,000 नागेको छ। स्थानीय तहको प्रशासनिक र वित्तीय प्रणालीलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक नेतृत्व गर्ने प्रमुख र उपप्रमुख नै अनियमिततामा लागेपछि यस्तो भएको हो। महालेखा परीक्षक

0: प्रतिवेदन 2081-82 मा यस्ता तथ्यहरू देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यूपानेले उत्कृष्ट कर्मचारी घोषणा गरी आफैले लिएको 3,75,555 रूपियाँ र वडा समितिको बैठक र वडा अनुगमन समितिको बैठकमा समेत उपस्थिति जनाएर 28 बैठकको भत्ता बुझेकाले कर बाहेकको 24,862 रूपियाँ असुल गर्नुपर्छ प्रतिवेदनमा भनिएको छ। थारू संस्कृति प्रवर्धन शीर्षकमा छुट्याइएको बजेट काठमाण्डुको आर्यन एडभर्टाइजिङ एजेन्सी मार्फत 5 विद्यालयमा सड़क नाटक देखाई प्रति नाटक 79,600 दरले भुक्तानी दिएको छ। रमाइलो कुरा त के छ भने 5 नाटकलाई नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले 14 अनुमान गरेको भत्ता बुझ्नु भएको छ। 5 नाटक प्रमुख सहित 4 अनुगमन गर्दा प्रति अनुगमन 1,000 दरले 20,000 रूपियाँ हुनुपर्नेमा 14 अनुमान गरेको देखाई 79,450 रूपियाँ अनुगमन भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ। यस्तै उपप्रमुख विद्यालय जनचेतना कार्यक्रमका लागि छुट्याइएको 4,70,744 रूपियाँ काठमाण्डुको म्याक्स क्रिएसन प्रणाली मार्फत 10 विद्यालयमा प्रोजेक्टर मार्फत देखाइएको छ। दुवै काम खरिद निर्णय शाखा टिप्पणी कार्यपालिका निर्णय र प्रतिस्पर्धा केही नगरी सोझै दिएर प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। प्रमुखहरूले गरेका अनुगमनको वार्षिक खर्च 9,67,000 रूपियाँ भए पनि अनुगमनको फोटो पनि नभेटिएको उल्लेख छ। भजनीबाट 400 किलोमिटरको दूरीमा रहेको भारतको हरिद्वार भ्रमणमा नगर प्रमुख र उपप्रमुखले 1,16,000 रूपियाँ खर्च गरेका छन्। उपप्रमुख राजू त्रिवाले आफूहरू भारतको हरिद्वार जाँदा खर्च भएको र बेरोजु आयमा तिर्नुपर्ने बताउनुभयो।
1: रामदेव योगीको यो के कार्यक्रम थियो, पत्र पठाउनु भएको थियो, खै एक हप्ताको थियो क्या हो? त्यो त अब तिराउला सर, अनि के गर्ने त? त्यो त अब देखेपछि तिर्नै पर्यो।
0: यसका साथै उपप्रमुखको मोबाइल खर्च 66,000 र नगर प्रमुखको ल्यापटप खर्च 1,55,000 लेखिएको छ। एउटै व्यक्ति कार्यालयको कामकाजमा जाँदा पनि गाड़ी भाड़ामा लिएको पाइएको छ। यसरी भाड़ामा लिँदा 1 वर्षमा 5,56,500 रूपियाँ खर्च भएको छ। कार्यपालिका सदस्य र कर्मचारीले नियम विपरीत भत्ता लिने गरेका छन्। यसरी लिएका भत्ताहरू 2,05,000 लेखा परीक्षणका क्रममा असुल भएको देखाइएको छ। तर कार्यपालिका सदस्य गणेश कुमार विकले 2081 भदौ 17 र असोज 15 कार्यपालिका बैठकमा उपस्थित भएर पनि काठमाडौँ भ्रमणको कागज बनाई 30,800 रूपियाँ खर्च लिएको पाइएको छ। योजना माग्न काठमाडौँ गएको भन्दै नगरपालिकाका 9 वडा सदस्य र 5 वडा अध्यक्षले 2,12,600 रूपियाँ यातायात खर्च बुझेका छन्। पशु शाखाका 3 कर्मचारीले समेत 5 बजेटको माछा पालन प्रवर्धन कार्यक्रम अनुगमन गरेको खर्च मात्रै 44,000 रूपियाँ बुझेका छन्। प्रमुखहरू नै मनपरी गर्न थालेपछि पालिकामा आर्थिक अनुशासन भंग भएको कर्मचारीहरू बताउँछन्। बाढ़ी प्रभावित क्षेत्र भनेर चिनिने भजनीमा वर्षभरिको आन्तरिक आमदानी 2,77,48,000 रूपियाँ मात्रै छ, तर यहाँको अधिकारीहरूको सुविधामा 1,05,13,000, सवारी साधन मर्मतमा 73,42,000 रूपियाँ, इन्धन खर्चमा 83,11,000 रूपियाँ खर्चेको छ। सेवानिवृत्त भएका शिक्षक र तलबी विधामा अध्ययनमा भएका कर्मचारी समेतलाई पोशाक भत्ता उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाई विभिन्न खरिदहरूमा अनियमितता गरेको पनि देखाइएको भन्नुहुन्छ स्थानीय रामनारायण चौधरी।
2: हो त सर, यसको विरोध गर्नु पर्यो त सर, यो त राम्रो कुरा होइन। शासनमा सञ्जाल पनि हाल्नु पर्यो, अनि यहाँ जो जो आफूलाई अभियन्ता सोचिरहेछन् त्यसलाई पनि देखाउनु पर्यो, भन्नु पर्यो। अभियन्ता बन्दै घुमिरहेछन्, विकास चाहने प्रतिनिधि विकास चाहिरहेछ भने यस्तो यस्तो कुरा आएको छ, बोल्नु पर्यो नि।
3: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशमा रेबिज विरूद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्। प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाईपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राहीहरू समस्यामा परेका हुन्। धनगढ़ी स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ। आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिज विरूद्धको खोप उपलब्ध हुन नसकेको बताउनुभयो। प्रदेश आपूर्ति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र 9 जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा खोप उपलब्ध गराउँदै आएको छ। प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य हुनु परेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। हिजो कर्णालीका मुख्यमन्त्री एमलाल कणेलले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि नीति तथा कार्यक्रम वाचन गर्न सभामा उपस्थित भएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कणेल आफैले वाचन गर्नुभएको हो। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका अधिकांश विषय विगतकै निरन्तरताका रूपमा आएका छन्। कतिपय विगतका अधुरा र अपुरा नीति तथा कार्यक्रमलाई नयाँ रूप दिएर राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्ध पनि जाहेर गरिएका छन्। बजेट कार्यान्वयन सुधार, आयोजनाको छनौट, आन्तरिक आमदानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर लैजाने उल्लेख छ। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा शून्य बिरोजुको नीति लिएको छ। तर कर्णाली सरकार अन्तर्गत हालसम्म 4,70,00,000,00,000 भन्दा धेरै बिरोजु छ। खोज खबरमा इलाका प्रशासन कार्यालय टीकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ? के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
9: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
8: ससानो कुरामा तनाव हुने,
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
8: कुलटमा लाग्ने,
9: छटपटी हुने,
8: मुटु धेरै ढुकढुक हुने,
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
8: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाड़ी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रहरूमा गर्मी बढ़ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाड़ी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। हिमाली तथा पहाड़ी भागमा केही तथा मधेश र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रमा तापक्रम बढ़ने अनुमान गरिएको छ। आज राति देशका हिमाली भागमा साधारणतया बदली रहनेछ। पहाड़ी भाग तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र मधेश प्रदेश सहित बागमती प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। त्यसैगरी देशका हिमाली तथा पहाड़ी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा र हिमपात हुन सक्ने पनि सम्भावना छ। महाशाखाले मधेश र कोशी प्रदेशका तराईका क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधि गराउन सम्बन्ध सबैलाई आग्रह समेत गरेको छ। इलाका प्रशासन कार्यालय टीकापुरले हिजोदेखि हुलाक सेवा मार्फत राहदानी वितरण शुरू गरेको छ। इलाका प्रशासन कार्यालय टीकापुरले इलाका हुलाक कार्यालय टीकापुरलाई हिजो सातवटा राहदानी हस्तान्तरण गर्दै हुलाक सेवा मार्फत राहदानी वितरण शुरू गरेको बताएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
9: इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक मार्फत राहदानी वितरण शुरू गरेको छ। इलाका हुलाक कार्यालय टीकापुर संघको समन्वय र सहकार्यमा आजदेखि राहदानी हुलाक मार्फत वितरण शुरू गरिएको हो। आज पहिलो दिन सात जनाको राहदानी इलाका हुलाक कार्यालय टीकापुरलाई वितरणका लागि हस्तान्तरण गरी हुलाक मार्फत राहदानी वितरणको काम शुरू गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरूले जानकारी दिनुभयो।
10: नेपाल सरकारको मन्त्री परिषदको मिति 2082 चैत्र 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 राहदानी ड्राइभिङ लाइसेन्स लगायतका चाहिँ सरकारी कागजातहरू सेवाग्राहीले घरमै लिन चाह्यो भने सम्बन्धित कार्यालयले सम्बन्धित व्यक्तिको घर ठेगानामै राहदानी पुर्याउने जुन चाहिँ यो छ त्यो कुरा चाहिँ इलाका प्रशासन कार्यालय टीकापुरले पनि मिति 2083 दुई महिना 20 गतेदेखि इलाका हुलाक कार्यालय टीकापुर कैलालीसँग समझदारी गरेर यो चाहिँ सेवा प्रवाहलाई चाहिँ सेवाग्राही मैत्री बनाउने चाहिँ सरकारको उद्देश्यलाई हामी सहयोग गर्न चाहिँ यो कार्यक्रम शुभारम्भ गरेका छौँ।
9: कार्यालय प्रमुख पनेरूका अनुसार नेपाल सरकारको 2082 साल चैत्र 13 गते बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुडा नम्बर 27 कार्यान्वयन गर्ने क्रममा राजधानी हुलाक मार्फत वितरण शुरू गरिएको हो। यो कामले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका सेवाग्राहीलाई राहत पुग्ने पनि प्रमुख पनेरूले विश्वास व्यक्त गर्नुभयो।
10: हामीले राहदानीको शुल्क चाहिँ पुर्याएको हामीले दिन्छौ र उहाँहरूले चाहिँ घर घरमा वितरण गर्नुहुन्छ। यसले यहाँ आएर राहदानी स्वयं बुझ्न असमर्थ हुनुहुन्छ उहाँहरूलाई सहजीकरण हुन्छ, यसले सहयोग पुग्छ र हाम्रो सेवा प्रवाहलाई पनि सेवाग्राही मैत्री बनाउन सहयोग पुग्छ भन्ने हामीले अपेक्षा राखेका छौँ र यसले नेपाल सरकारको स्पिरिट र सरकारको चाहिँ पछिल्लो समयको सेवाग्राही मैत्री हुनुपर्छ भन्ने सरकारी कार्यालय नै हुनुपर्छ भन्ने जुन मान्यता छ यसलाई पनि टेवा पुर्याउने कुरामा हामी विश्वस्त छौ।
9: इलाका हुलाक कार्यालय टीकापुरका प्रमुख एम नारायण उपाध्यायले नेपाल सरकारको निर्णय अनुसार हुलाक कार्यालयलाई थप जिम्मेवारी प्राप्त भएको र त्यो जिम्मेवारी इलाका प्रशासन कार्यालयसँगको समन्वय र सहकार्यमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
11: इलाका प्रशासन कार्यालयले जे 20 गते हामीलाई हस्तान्तरण गरेका राजधानीहरू हामी सरकारको प्रशासकीय सुधार कार्यक्रमको बुधारमा 27 भन्छौँ जुन हामीलाई थप जिम्मेवारी प्राप्त भएको छ सो जिम्मेवारी प्रचलित नियमअनुसार पिक्स प्रणालीमा दर्ता गरेर इलाका प्रशासनसँग हाम्रो हुलाक कार्यालय टीकापुरको समन्वय र सहजीकरणका आधारमा सम्बन्धित सेवाका घर घरमा राहदानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौ।
9: इलाका प्रशासन कार्यालय टीकापुरमा राहदानीको फर्म भर्ने क्रममा राहदानी घरमै पुर्याउने कि अफिसमै लिन आउने भनी खुलाउनु पर्ने र त्यही अनुसार इलाका प्रशासन कार्यालयले व्यवस्थापन गर्नेछ। राहदानी घरमै पुगाउँदा हुलाकलाई तिर्नुपर्ने पैसा पनि इलाका प्रशासन कार्यालयले तिर्नेछ भने राहदानी वाहकले निशुल्क घरमै
3: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। राष्ट्रिय सभाको हिजोको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षीय दलहरूको विरोधपछि स्थगित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षीय दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्। सभाको हिजोको बैठक पनि शुरू भए लगत्तै सांसदहरूले उठेर विरोध शुरू गर्नुभएको हो। बैठकमा नेपाली कंग्रेसका सांसद सुनिल बहादुर थापाले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले अपरिपक्व गैर जिम्मेवार र तथ्यहीन अभिव्यक्ति दिएर राष्ट्रहित विपरीत काम गरेको भन्दै क्षमायाचना गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री शाहले नेपालको हित विपरीत बोलेर नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आँच पुर्याउने काम गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभयो। नेकपा एमालेका सांसद सम्झना देवकोटाले सदनमा उभिएर प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहित राष्ट्रियता विपरीत तथा गैर जिम्मेवारपूर्ण भएकाले यस्ता अभिव्यक्ति दिएर पदमा बसिरहन नहुने भन्दै प्रधानमन्त्री शाहको राजीनामा माग गर्नुभयो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनुभन्दा कार्यसूचीमा रहेका विधेयक पारितको प्रक्रिया अघि बढ़ाउन र राष्ट्रिय सभाको गरिमा कायम गरेर अगाडि बढ़न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। तर पनि सांसदहरू उठेर विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 26 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल छिमेकी पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्ने उत्सुक रहेको बताउनुभयो। भेटका अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, रासोपा र भारतीय जनता पार्टी भाजपाको बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो। त्यस अवसरमा भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायतको उपस्थिति रहेको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
12: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
13: महिनाको महिनावारी गडबडीको समस्या,
12: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
13: पेट सम्बन्धी सम्पूर्ण समस्या,
12: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
13: ईसीजी सेवा,
12: डिजिटल एक्सरे सेवा
13: र प्रयोगशाला ल्याब सेवा।
12: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटा का आज इधर का कना हो बाबा फिर उस टपाटी ने गटी लोटाओं से झोला अंदर से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ालिक में कहाँ हुई थी जलम भर भर बराई थी रहा
0: कहाँ हुई कभी लड़का कभी हेरा कही था कभी पेंसिल हेरा कही था कभी झोले फटा कही था बढ़िया ठाउं से झोला लाना नहीं चिपटो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंबो वो तो कहाँ टीकापुर मरलक रट गई या झोला उड़ोक मसे वहाँ झिंगलान दीदी कटरा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटरस बाटी ये बुरह ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकटुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाबु के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98164-0204
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर गत शनिबार भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरेका 453 नेपालीहरू ठगिएको घटनामा रूपन्देही प्रहरीले 5 जनाको सम्बन्ध देखेको भन्दै कानूनी प्रक्रिया अघि बढ़ाएको छ प्रारम्भिक सोधपूछ तथा अनुसन्धानका क्रममा उनीहरूको सम्बन्ध देखेको भन्दै रूपन्देही प्रहरीले ठगी मुद्दामा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो उनीहरूमाथि रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढ़ाएको जिल्ला प्रहरीकारले रूपन्देहीका निमित्त सूचना अधिकारी दिनेश कुवरले जानकारी दिनुभयो उहाँका अनुसार डुटी शिखर नगरपालिका बस्ने 23 वर्षीय सीताराम बोहरा ओहलडुङ्गा चम्पादेवी गाउँपालिकाका 30 वर्षीय अनिल बुढाथोकी रोल्पा मुटकीचुला गाउँपालिकाका 23 वर्षीय अमनलाल बुढा डोल्पा ठुलीभेरी नगरपालिका बस्ने 21 वर्षीय दिनेश बुढा र नवलपुर जिल्ला कावासोती नगरपालिका बस्ने 45 वर्षीय कमल गिरीमाथि ठगीको अभियोगमा कार्यवाही बढ़ाएको हो उद्धार गरेका नेपाली नागरिकहरूले आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाइ भारतका विभिन्न स्थानमा पुर्याएको तर सम्झौता अनुसार काम तथा सुविधा नपाएको गुनासो गरेका छन् खोज खबरमा अब पालो जनआवाजको आज भोलि मालपोत कार्यालय टीकापुरमा सेवा ग्राहकहरूको धेरै भीड़भाड़ हुने गरेको छ कार्यालयमा भीड़भाड़ हुँदा सेवा ग्राहकले समयमै सेवा नपाएको गुनासो सुनिन्छ आजको जनआवाजमा हामीले मालपोत कार्यालय टीकापुरको सेवा कस्तो छ भनी केही सेवा ग्राहकलाई सोधेका छौं
11: नमस्ते मेरो नाम राधिका भण्डारी हो लम्कीचुवा नगरपालिका 8 बचेला घर हो मेरो टीकापुरमा आएको हामीलाई लगभग 8 दिन हुन लागिसक्यो एउटै काम पनि भइरहेन काम धेरै ढिलो भइरहेछ एउटै कर्मचारी भएर के हो थाहा भएन त्यस्तो गर्मी जस्तो भीड़भाड़ छ खोइ कर्मचारी कम भयो कि यो के हो बुझ्न सकेको छैन मैले कोही विधामा छन् भनेर छन् कर्मचारी हामीहरू आफ्नो बच्चा यताउति छोडेर हिँडेका छौँ गाह्रो हुन्छ अलिकता कर्मचारी बढाए हुन्थ्यो
12: नमस्कार मेरो नाम प्रकाश जोशी हो ठेगाना चाहिँ लम्पीचौर नगरपालिका 8 नम्बर 10 चुला हो म चाहिँ आएको लगभग 1 हप्ता जति हुँदा यहाँ चाहिँ समस्या के छ भने चाहिँ यहाँ नेटवर्क समस्या र सर्भरको समस्या भएको कारणले गर्दा अर्को कुरा जुन अहिले नयाँ सरकारले 2 दिन छुट्टी दिने व्यवस्था मिलाएको छ त्यसको कारणले गर्दा पनि एकदमै काम ढिलाइ भएको अवस्था त्यो देखिन्छ र अर्को कुरा कर्मचारीहरूको पनि के समस्या छ भने रेगुलर काम नगर्ने अनि त्यसपछि मन लगाएर काम नगर्ने कहिले सर्भे डाउन छ भन्ने कहिले नेटले काम गरिरहेको छैन भन्ने त्यो अवस्थाको कारणले गर्दा चाहिँ एकदम काममा ढिलाइ भएको छ त्यसको लागि चाहिँ हाम्रो सुझाव के छ भने नेट र सर्वे छिटो छ कि त्यो सञ्चालन गर्ने व्यवस्था मिलाइदिएको र अर्को कुरा हप्ताको दुई दिन छिट्टो दिएको छ, यो पनि एउटा सुधार गर्नुपर्ने अवस्था देखिन्छ।
13: मेरो नाम अमर ढङ्गा हो, आज लगभग 14 दिन भइसक्यो हाम्रो आउनु जानु भन्दाले पनि भाडा त्यति खर्च हुन्छ, खाना पिना सबै लगाएर जब 1000 रुपियाँ एकजना माथि आउँछ, यहाँ आएपछि एउटा फाइल एउटा एक फोर्टमा जाँदा लगभग 1 घण्टा लगाइदिन्छ, 10 फाइलको मात्र काम हुन्छ एक दिनमा। हाम्रो भनाइ कस्तो छ भनेपछि अलिकति कर्मचारी अलिक थप गर्दाखेरि राम्रो हुन्थ्यो कि सजिलो हुन्छ कि यति टाढा टाढाबाट आउनुपर्छ भाडा तिरेर, कसैले यहीँ रुम लिएर होस्टेलमा बस्नुपर्छ, बहुत कमजोरी हो, काम बराबर भइरहेको छैन, बाहिरबाट पनि दलाली लाग्ने रहेछन्, अर्कै फाइल लिएर भित्र घुसाउँदा रहेछन्, हामी लाइनमा लागेका छौँ, हाम्रो काम हुँदैन, बाहिरबाट 100-200 खाने मान्छे अलग्गै हुँदो रहेछन्, उनीहरू फाइल लिएर उनको काम जारी हुन्छ, हाम्रो फेरि थप एक दिन पछाडि यस्तो देखियो। यहाँ बिहानदेखि हामी अहिलेसम्म एक कोठाबाट अर्को कोठासम्म गएको छैन फाइल, भन्नाले एउटा कामको लागि हामीलाई 4 दिनसम्म दौडिनु पर्छ, त्यति अप्ठ्यारोमा हामी यत्रो धुपमा यसरी दौडिनु पर्छ, 10-10 बोतल 20-20 बोतल पानी दिनुपर्छ एक दिन यस्तो धुपमा खडा।
14: नमस्ते, ललिता देवी जोशी तोरीपटबाट आएको। हाम्रो एक हप्ता जति भइसक्यो हाम्रो काम बनिरहेको छैन, हामीहरू यताउता दौडेछौँ, यस्तो गर्मीको मौसम छ, कसले पनि हेरेको छैन, भिडभाडमा अब कहाँसम्म बस्ने ठाउँ पनि छैन, नलकामा पानी पनि छैन, मोटरको बटन कहाँ छ हामीले थाहा पनि छैन, किनेर खानाखेरि पनि अब कहाँसम्म पाउने पानी, पैसा हुनु पर्यो हातमा, त्यस्तै सुविधा केही पनि छैन, टाढाबाट आउँछु गाडी भाडा पनि त्यस्तै लाग्छ, बाहिर मान्छे त्यहाँ देखाउँछन्, त्यहाँको मान्छे त्यहाँ देखाउँछन्, काम भनिरहेका छैन। अनि एउटा कुरा के छ भने टाढाबाट आएको मान्छेलाई हिजो आएको पनि यहीँ थप्प छ, आज आए पनि थप्प छ, लाइन चलिरहेको छैन, अहिले हुन्छ जानु भने चाहिँ हामीलाई पर्खाइरहेका छन्, साँझसम्म पालै आउनु, कहिलेसम्म हुन्छ भनेपछि भोलि हुन्छ पर्सि हुन्छ भन्छन्, यस्तै गरिरहेका छन्, जनतालाई धेरै दुःख छ, सेवा सुविधा यहाँ केही पनि छैन।
15: नमस्कार, मेरो नाम चाहिँ पुष्प विष्ट, मङ्गलचन्द नगरपालिका ठोलीगाउँमा छ, लगभग 2 हप्ता आदि भयो मालभोतमा आएको, यहाँ एकदमै झन्झी दिने छ कामहरू होइन, कम्प्युटर फ्रन्टमा अरू फ्रन्ट भन्दा पनि कम्प्युटर फ्रन्टमा एकदम गाह्रो छ, 3-4 ठाउँको एउटै काम हुने रहेछ, त्यही पनि अब खै अब के हुन्छ, 4-5 दिन भइहाल्यो कामै भइरहेको, कम्प्युटर फ्रन्टतिर चाहिँ अलिक कर्मचारीहरू बढाएर हुन्छ कि के गरेर हुन्छ अब होइन, त्यो गर्यो भने अलिकति सहज हुन्थ्यो हामीहरूलाई, आज हुने काम भोलि हुने काम पछि भइरहेको, 2-3 दिनसम्म त्यही फाइलहरू मात्रै काम कुरा त्यस्तो भइरहेको।
10: अब बाँकी खबर, आज जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिनुभएको छ। राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। विक्रम सम्बत 2063 जेठ 21 गते नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाइँदै आएको छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। बझनी नगरपालिकाका प्रमुखहरूबाटै अनियमितता असुली गर्नुपर्ने घोटाला 66,58,000 आन्तरिक आय सुविधामै सकियो। इलाका प्रशासनकारले टिकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू, सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हुलाक कार्यालयको प्रतिबद्धता। रेबिज विरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या, कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। र आज देशका हिमाली तथा पहाड़ी भागमा वर्षा हुने, तराईमा गर्मी बढ़ने। हवस् त, अहिलेलाई खोज खबर यति नै, यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयोग सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करे, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छु यसले।
2: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोलभेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिनी नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 21 गते बिहिबार, तदनुसार जून 4 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि आज मनमा नयाँ जोश महसुस हुनेछ। धेरै समयदेखि सोचिरहेको विषयमा पहिलो कदम चाल्ने साहस जुट्न सक्छ। वृष राशि हुनेहरूको लागि सबै कुरा तुरन्तै प्राप्त नहुन सक्छ, तर धैर्यले राम्रो परिणाम दिनेछ। मिथुन राशि हुनेहरूको लागि आज नयाँ अनुहार र नयाँ वातावरणसँग जोडिने अवसर मिल्न सक्छ। मनमा उब्जिएका विचार साझा गर्दा राम्रो प्रतिक्रिया आउन सक्छ। कर्कट राशि हुनेहरूको लागि आफ्नो कामप्रति अरूको ध्यान जान सक्छ। जिम्मेवारी सम्हाल्ने शैलीले राम्रो प्रभाव पार्न सक्छ। सिंह राशि हुनेहरूको लागि मनले नयाँ अनुभव खोज्ने, पुरानो सीमा भन्दा बाहिर निस्केर केही फरक गर्न इच्छा जाग्न सक्छ। ज्ञान र अनुभव दुवैले साथ दिनेछन्। कन्या राशि हुनेहरूको लागि आज कुनै विषयलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने हुन सक्छ। हरेक कुराको भित्री पक्ष बुझ्ने प्रयास गर्न सफल भइनेछ। तुला राशि हुनेहरूको लागि अरूको दृष्टिकोण बुझ्ने अवसर प्राप्त हुनेछ। सम्बन्धमा खुलेर गरिएको संवादले सहजता ल्याउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि दैनिक जीवनका साना पक्षहरू व्यवस्थित गर्नुपर्ने दिन छ। कामको चाप भए पनि धेरै नछोड्नुहोला। धनुराशि हुनेहरूको लागि आज मन स्वतन्त्र र हल्का रहनेछ। सृजनात्मक सोचले नयाँ सम्भावना देखाउन सक्छ। मकर राशि हुनेहरूको लागि घर परिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउन सक्छ। आफन्तको साथले मन बलियो बन्नेछ। कुम्भ राशि हुनेहरूको लागि आज बोलेका शब्दले राम्रो प्रभाव छोड्नेछ। जिज्ञासाले नयाँ कुरा सिकाउनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आफ्नो क्षमता र मूल्यबारे स्पष्ट महसुस हुने दिन छ। सानो उपलब्धिले पनि ठूलो उत्साह दिन सक्छ। हामीले तपाईँलाई सुनायौ तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पूरा प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: ए रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्याल्यू प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्की तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824628225

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन शुरू गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुन मगरको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर, टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिका स्वास्थ्य शाखाले दिइरहेका सेवाबारे जानकारी, आगलागी नियन्त्रणका लागि तालिम सञ्चालन गरिएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टीकापुर नगरपालिकामा स्वास्थ्य संस्थाको संख्या 12 पुगेको छ। टीकापुरका सबै वडामा स्वास्थ्य संस्था छन्। त्यहाँबाट आधारभूत स्वास्थ्य सेवा दिइन्छ। यसै विषयमा टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रबन्धन उपशाखा प्रमुख बलबहादुर रावलसँग कुराकानी गरेका छौं।
1: कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: टीकापुर नगरपालिकामा हाल स्वास्थ्य सेवाको अवस्था कस्तो छ?
2: टीकापुर नगरपालिका अन्तर्गत स्वास्थ्य सेवाको अवस्था पहिला भन्दा राम्रो छ। अहिले हाम्रो स्वास्थ्य संस्थाहरूमा वृद्धि भइरहेको छ। अब हाम्रो जम्मा 9 वडा भए तापनि अहिले हाम्रो सरकारी 12 संस्था भइसकेको छ। भर्खरै हाम्रो अब यो शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र मिलाएर 1 नम्बर वडामा हामीले संस्था हाम्रो बढेको छ। पहिले 11 संस्था थियो, अहिले 12 भएको छ। जे होस्, पहिला भन्दा अब जनताको अझै घर नजिकबाट सेवा दिनुपर्छ भनेर हामीले स्वास्थ्य सेवाको विस्तार उहाँलाई नजिकबाट सेवा दिने हिसाबले घर दैलो कार्यक्रम लगायतका पनि अन्य कार्यक्रम पनि हामीले प्लान गरेका छौँ। त्यो अनुसारमा कार्यक्रमहरू भइरहेको छ।
1: यो क्षेत्रको मुख्य स्वास्थ्य समस्याहरू के के छन्?
2: यो क्षेत्रको अहिलेको मुख्य स्वास्थ्य समस्या हेर्ने भने अब हाम्रो त अहिले झन् एनसिडी भन्छौँ हामी, नन कम्युनिकेबल डिजिज, नसर्ने रोगहरू हामीका धेरै छन्। अब अहिले हामीको हेर्ने भने अब प्रेसरका बिरामी त्यत्तिकै छन्, सुगरका बिरामी त्यत्तिकै छन्, क्यान्सरको बिगबिगी छ, सँगसँगै अब अहिले चाहिँ सिकलसेलका बिरामी पनि यहाँ धेरै छन्। अब अहिले चाहिँ अर्को मानसिक स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य समस्याका बिरामी पनि हामी कहाँ पहिलाभन्दा बढ्ने क्रममा छन्। यथावत चाहिँ रोगहरू चाहिँ हामी कहाँ विद्यमान अवस्थामा हामी कहाँ देखिरहेको छ हामीले।
1: अनि स्वास्थ्य संस्थामा अब दैनिक रूपमा बिरामीहरू, फरक फरक खालको बिरामीहरू बढ्दै जाने, तर स्वास्थ्य संस्थामा जनशक्ति औषधिको अवस्था चाहिँ उस्तै देखिन्छ।
2: अब यो औषधिको त हामी कहाँ समस्या छैन, किनभने यो औषधिको हामीले विगतमा हामीले टेन्डर 2-3 पटक टेन्डर भएर इबिड भइसकेको छ। त्यो आधारमा चाहिँ हाम्रो औषधिको छैन, तर जनशक्ति अब हामी कहाँ जनशक्ति हामीले बढाउन सकेका छैनौँ। किन भन्दाखेरि अब हाम्रो चाहिँ दरबन्दी चाहिँ नेपाल सरकारको पुरानो दरबन्दी हो, त नयाँ दरबन्दी सृजना संस्था चाहिँ सृजना भए त दरबन्दी चाहिँ सृजना भएको छैन। त्यो हिसाबले चाहिँ हामीले नगरपालिकालाई हामीले बेला बेला पटक पटक उहाँलाई हामीले लिखित रूपमा पनि नगरपालिकाले अनुरोध गरेका छौँ। र हामीले चाहिँ उहाँलाई के भनेको छौँ भने यो दरबन्दी चाहिँ बढाउनु पर्यो। त्यो भन्दाखेरि हामीले हाम्रो ज्योतिनगरमा खोल्यो, हामीले श्रीलङ्कामा स्वास्थ्य संस्था खोल्यौँ, त हामीले दरबन्दी बढाएको छैनौँ। सँगसँगै अब हामीले यो सिकल सेलको केन्द्रमा त हामीले त्यहाँ त दरबन्दी छ, तर पुरा खोलेका छौँ, केही मात्रामा हामीले अहिले 8 जना हामीले राखेका छौँ।
1: जस्तो पालिकाले मातृ तथा बाल स्वास्थ्यका लागि चाहिँ के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
2: मातृ तथा बाल स्वास्थ्यको लागि हेर्ने हो भने त हाम्रो मेडिक मोबाइल प्रोग्राम छ एउटा, जसबाट हामीले स्वयं सेवा मार्फत गर्भवतीलाई चाहिँ जाँच गर्न पठाउने, उहाँहरू आउनु भएन भने उहाँलाई फलोअप गर्ने, त्यसपछि अब सुत्केर अब तपाईँको सुत्केरी हुने बेला भयो, अब तपाईँको पहिलो जाँच गर्ने बेला भयो, दोस्रो जाँच, त्यसरी हामीले 8 पटकसम्म जाँच गर्नु

0: पर्छ। त्यो म्यासेज दिन्छौँ। सँगसँगै अब उहाँहरूलाई घर बेडबाट त्यसलाई पिएनसी होम भिजिट भन्छौँ हामी। उत्तर प्रस्तुति उत्तर सुत्केरी प्रस्तुति सेवा भन्छौँ, त्यो चारपट दिनुपर्छ। त्यसको लागि म्यासेज गर्ने त्यो कुराहरू चाहिँ हामीले गर्दा हुन्छौँ। सँगसँगै अब अहिले हाम्रो ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम भन्ने छ, ग्रामीण अल्ट्रासाउन्ड जो हामी घर घरमै अथवा भन्नु वडा वडामा गएर अब गर्भवती महिलाको गर्भ कस्तो छ, राम्रो छ कि छैन, कतिपय जोखिम भएकालाई बेलामा रेफर गर्ने, त्यो खालकोलाई नर्सिङ स्टाफहरूलाई तालिम दिएर उहाँले चाहिँ वडा लेभलमा गएर गर्भवतीलाई भिडियो एक्सरे गर्ने, भिडियो सामान्य भाषामा भिडियो एक्सरे गर्ने त्यो पनि भइरहेछ। सँगसँगै अब हाम्रो यो अर्को यो गर्भवती महिलालाई घरबेट स्वास्थ्य संस्थामा आए बापत उहाँलाई प्रोत्साहन रकम दिने, जस्तो चारपट जाँच गर्न आउनु भने 800 रुपियाँ दिने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत संस्थाको सुत्केरी भयो भने उहाँलाई 1000 रुपियाँ यातायात खर्च दिने, सँगसँगै पोषणका कार्यक्रमहरू उहाँलाई पोषणमा कसरी हुन्छ पोषणमा जोड्ने, जस्तो भनौँ खानेकुराहरू यो खानुपर्छ। भर्खरै हामीले स्क्रिनिङ हाम्रो राष्ट्रिय पोषण अभियान पनि सञ्चालन भएको छ, त्यसमा हामीले बालबालिकालाई 5 वर्ष मुनिका बालबालिकालाई जाँच गर्यौँ भने सँगसँगै गर्भवती महिलालाई पनि उहाँको पोषण, विशेष सुनौलो 1000 दिनको आमाहरूलाई उहाँको पनि के छ जाँचको अवस्था, स्वास्थ्यको अवस्था कस्तो छ त्यो कुरामा उहाँलाई पनि हामीले बेला बेलामा पोषणको बारेमा उहाँलाई सहजीकरण गर्ने र उहाँलाई हामीले सिकाएका छौँ। सँगसँगै कतिपय वडामा पनि कार्यक्रम भइरहेको छ, वडा लेभलले पनि स्वास्थ्य संस्था स्तरलेबाट पनि उहाँहरूको चाहिँ पोषण सम्बन्धी सुनौलो 1000 दिन लगायतको अन्य कार्यक्रम भइरहेछ, लगायत यथावत कार्यक्रमहरू हाम्रो भइरहेको छ।
1: जस्तो यो कुपोषण न्यूनीकरणका लागि चाहिँ जस्तो विशेष गरी यहाँहरूले चाहिँ बालबालिकालाई फोकस गर्नु भएको छ नि त अहिलेको अवस्थामा, जस्तो तयारी खानाहरू उपचारात्मक खानाहरू वितरण गर्ने त्यस्तो चाहिँ कतिवटा संस्थाबाट भइरहेछ अहिले?
0: अब हाम्रो यो पाँचवटा संस्थाबाट हाम्रो ओटिसी भन्छौँ हामी, बहिरङ्ग उपचार केन्द्र, पाँचवटाबाट हाम्रो यो वितरण भइरहेको छ। तै पनि अहिले अब डाटा हेर्ने भने टिकाको डाटा अलिकता खतरनाक छ, किनकि अस्ति जुन हाम्रो राष्ट्रिय अभियान भयो, राष्ट्रिय अभियानमा चाहिँ हामीले राष्ट्रिय पोषण अभियान, त्यसमा हामीले सबै संस्थाबाट यो हामीले जाँच गरेका थियौँ। त्यो जाँचको अवस्था हेर्ने हो भने हामी कहाँ 75 जना 5 वर्ष मुनिका 75 जना बाल बालिकाहरू कुपोषित देखिएका छन्। यदि यो डाटा सही हो भने अब यो हुन त यो हाम्रो संस्थाबाट आएको स्क्रिनिङबाट आएको रिपोर्ट हो, त्यो आधारमा हामीले उहाँलाई अहिले 75 जना बाल बालिकालाई उपचारमा ल्याउनलाई हामीले यो आरएटीएफ, हामी कहाँ आरएटीएफ सकिया थियो, त्यसको डेट सकिया थियो, त्यसको लागि पछि हामीले नयाँ हाम्रो सङ्घबाटै प्रदेश मार्फत नयाँ हामी कहाँ आइसकेपछि हामीले चाहिँ उहाँलाई दिएको छ। हाम्रो यो अभियानको बेलामा जम्मा 1864 जना बच्चालाई जाँच गरे, त्यो जाँच गर्दाखेरि त्यसमा चाहिँ अब सबै विधिबाट उहाँको पाखुरा नाप्ने, उहाँको हाइट नाप्ने, वेट नाप्ने, त्यो गर्दाखेरि 75 जना बच्चा साममा छन्, हाम्रो साम भनेको शिखर कुपोषण, र 272 जना बच्चाहरू चाहिँ हाम्रो माममा छन्, मध्यम खालको कुपोषण छन्। यो अवस्था हेर्ने भने एकदम चिन्ताजनक छ। हुन त हामीले सबैको पालिकाभरिको गर्नु पाएको राम्रो हुन्थ्यो, तर पालिकाको जम्मा हाम्रो 5 वर्ष मुनिको पालिकाहरू सबैलाई गर्न सकेन, 34% बालबालिकाहरू मात्रै हाम्रो उसमा आउनु भएको छ, आउनुपर्ने त हाम्रो यो आएको छ होइन। यसको लागि हामीले यो राष्ट्रिय अभियान, नेपाल सरकारले राष्ट्रिय अभियान चलाएको थियो, अभियान अन्तर्गत हाम्रो वैशाख 15 गतेदेखि वैशाख मसानसम्म थियो, त्यसमा अझै पनि हामीले भनौँ न सबैलाई ल्याउन सकेका छैनौँ। यसमा हेर्ने भने सामान्य खालको 1712 जना छन्, माम केस 92 जना देखिया छ भने अरू केसहरू हाम्रो मुवाकबाट पनि 60 जना यो मुवाकबाट पनि आएको छ कतिको, यो हिसाबले मैले यहाँलाई भने यो अवस्था अलिक डेन्जर छ, त्यसको लागि काम गर्नुपर्ने देखिरहेको छ। अब यहाँ अर्को संस्थाले पनि पोषणमा काम गर्छ भनेर हामी कहाँ अहिले यो गर्भवती महिलालाई के छ त उहाँको रक्तअल्पता पोषणको अवस्था, त्यसमा काम गर्छु भने उहाँहरू पनि आउनु भएको छ। सँगसँगै अब हामीले रोगको सर्भिलेन्सहरू गर्ने त्यो काम पनि सर्वा रोगको विशेष गरेर र महामारी हुने खालको रोगलाई पनि सर्भिलेन्स गर्ने भनेर त्यो हिसाबले काम पनि स्वास्थ्यकर्मी तालिम दिएर त्यो पनि भइरहेछ। यस्तो खालको कार्यक्रमहरू भइरहेछ अहिलेसम्म हाम्रो।
1: जस्तो पूर्णखोप सुनिश्चित पालिकाको लागि पनि तयारीमा हुनुहुन्छ नि?
0: एकदम पूर्णखोपको त हामी हाम्रो हरेक वडाबाट 9 वटै वडाबाट हामी कहाँ हामीले वडा हाम्रो पूर्णखोप हाम्रो भइसकेको छ भनेर आउनु भएको छ। अहिले हामीले पालिकाले हाम्रो 3 वडा हामीले छोड्नु भएको छ, वार्ड नम्बर 3, वार्ड नम्बर 5 र वार्ड नम्बर 9, यो 3 वडामा हामी स्वास्थ्यकर्मी हामी आफै पनि गएको छौँ। त्यो जनप्रतिनिधिलाई लिएर हामीले गएका 60 वटा घरमा गएर हरेक वडाको 60 घर भन्नाले हामी पालिकाभरिको 180 वटा घरमा गएर त्यहाँ के छ त बच्चा 16 महिनादेखि 59 महिनाको बच्चाले समयमा खोप लगाएको छ कि छैन, कुनै छुट्याएको छ कि छैन भनेर हामीले त्यो पनि अहिले सर्भिलेन्स गरिरहेछौँ, सर्वेक्षण गरिरहेछौँ। त्यो डाटा आइसकेपछि त्यसपछि हामीले जिल्ला समन्वयलाई अनुरोध गर्छौँ, जिल्ला समन्वयले अनुरोध गरेर यो महिनाभित्र हामीले पूर्ण खोप सुनिश्चित तथा दिगोपना जुन हामी हरेक वर्ष गर्छौँ यो वर्ष गर्ने तयारीमा छौँ, त्यसमा लागिरहेछौँ।
1: अनि यहाँहरूले नसर्ने रोगलाई पनि प्राथमिकता दिएर काम गरिराख्नु भएको छ र अहिले सरकारले पनि पेन्डी प्याकेज भन्दो रहेछ कि विपदलाई पनि जोड्नुपर्छ भनेर एक खालको अभियान चलाइरहेको बेला नसर्ने रोगको अवस्था चाहिँ के छ?
0: नसर्ने रोगको अवस्था पनि हामीले मैले अघि भने काम गरिरहेको छु। अहिले हामीले विशेष गरेर ज्येष्ठ नागरिकहरूलाई भनौँ न नगर प्रमुख घर दैलो कार्यक्रम, नगर प्रमुख घर दैलो तथा अपाङ्गता भयो किन घरमा कति मान्छेहरू आउनु नसक्ने खालका पनि छन्, उहाँलाई घरमा गएर जाँच दिने, उहाँको बिपी दिने, उहाँको सुगर जाँच गरिदिने, त्यो हिसाबले हाम्रो महिना महिनामा सबै वडाको विशेष गरेर एक नम्बर वडामा त अलिकति शिविरतिर हुन्छ भने अरू वडाकोमा हामीले हरेक महिनामा चार महिना लगातार गर्ने भनेर चैतदेखि चैत वैशाख जेठ असार चार महिना हाम्रो यो स्क्रिनिङ भइरहेछ। अब एनसिसी केसहरू पहिलाभन्दा बढिरहेको छन् पहिलाभन्दा हामी कहाँ, किनकि औषधि उपचार त धेरैले गर्नुभएको छ तर हामी कहाँ त्यो डाटा चाहिँ छैन। त्यो डाटाको लागि हामीले अब यो वर्ष हामीले काम गरिरहेछौँ। अब आगामी वर्ष अर्को वर्षदेखि त अझै हामीले यो हाम्रो शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र त्यहीँबाट हामीले एनसिडीको एउटा सिकल सेलको दुईवटा कार्यक्रम त्यहाँबाट सञ्चालन गर्ने भनेर त्यो टिआरमा राखेका छौँ। त्यो आधारमा हामी त्यहाँबाट पनि गर्छौँ र हामी जो मेन चाहिँ प्रोफाइल र प्रोफाइल निर्माण गर्ने भन्ने छ। हामी यहाँ ठ्याक्कै डाटा छैन किनकि कोही मान्छे नेपालबाट उपचार गर्नुहुन्छ, कोही धनगढीबाट गर्नुहुन्छ, कोही इन्डियाबाट खाना ठ्याक्कै त्यो छैन। त्यसको लागि हामीले अब घर दैलै गरेर भए पनि प्रोफाइल निर्माण गर्ने त्यो अनुसारमा उहाँलाई ठ्याक्कै एक्जेक्ट डाटा आउँछ भन्ने लाग्यो, त्यो अनुसारमा हामी अगाडि बढाउने भन्ने छ।
1: जो गर्मीको समय सुरु भएको छ नि त, अब पानी पनि वर्षा पनि हुन थाल्यो, जस्तो डेंगु मलेरिया जस्ता रोगहरूको संक्रमण अथवा धेरै देखिने भएको बेला भएर यो बेलामा कस्तो प्रयासहरू हुँदैछ?
0: डेंगुको लागि पनि हाम्रो कार्यक्रम छ, यो तत्काल तुरन्तै हामीले अब यो डेंगुको लागि महिला स्वयंसेवीलाई सरकारवाला तालिम दिने कार्यक्रम छ अभिमुखीकरण, र हामीले समुदायमा चाहिँ लार्वा नष्ट गर्ने खोज्ने नष्ट गर्ने अभियान हाम्रो तत्काल हुनेवाला छ यो महिनाभित्रै। हरेक वर्ष चाहिँ यो वर्ष पनि अब गर्मी आम सुरु भइसकेको छ, हामीले अब यो खाल्टाकुटी पुर्नुपर्छ, झुल लगाएर सुत्नुपर्छ, र हाम्रो महिला स्वयंसेवीका र हाम्रो अन्य जनप्रतिनिधि र सरकारवाला हाम्रो सशस्त्र प्रहरी जनपद प्रहरी उहाँलाई लगाएर यो हाम्रो चाहिँ लार्वा नष्ट गर्ने समुदायमा जाने र लार्वा नष्ट गर्ने जहाँ जहाँ त्यो लार्वाहरू बढ्ने सक्ने खालका सम्भावना भएका छन् त्यो टायरहरू गमलाहरू त्यस्तोलाई त्यसलाई नष्ट गर्ने त्यो खालको कार्यक्रम हामीले गत वर्ष पनि गरेर यो वर्ष पनि हाम्रो तयारीमा छ। हामीले हाम्रो साथी शाखाकै मान्छेलाई जिम्मा दिएको छौँ, हामीले जिम्मेवारी बाँड्नु भएको छ, उहाँले तत्कालै गर्नुहुन्छ होला।
1: अनि अर्को चाहिँ मानसिक स्वास्थ्य,
0: मानसिक स्वास्थ्यको लागि हाम्रो अभियान भइरहेछ। अहिले हामीले विशेष गरी टोल विकासमा हाम्रो टोल विकास संस्थामा हाम्रो काउन्सिलर हुनुहुन्छ, टिका नगरपालिका दुईजना काउन्सिलरहरू गएर विदा भए पनि विदाको बेला पनि उहाँहरू वडा वडामा टोल टोलमा गएर यो अभियान सचेतनामूलक अभियानहरू सञ्चालन गराउनु भएको छ। यो महिनाभरि उहाँले गर्नुहुन्छ। सँगसँगै अन्य क्रियाकलाप पनि अब हाम्रो वार्ड नम्बर 2 र वार्ड नम्बर 6 जुन सेवा दिन्छौँ हामी, जस्तो टिकाउ अस्पतालमा चाहिँ मानसिक रोगको डाक्टर आउनुहुन्छ, महिनामा 3 दिन आउनुहुन्छ, दोस्रो तेस्रो चौथो शनिबार। त्यहाँबाट पत्ता लागेका बिरामीहरूलाई हामीले हाम्रो संस्थाबाट पनि हामीले औषधि दिने, हामी कहाँ 12-13 प्रकारको मानसिक रोगको औषधि हामी कहाँ छ, हामीले पालिकाले हामीले आफैले किनेर अन्त प्रदेश सरकारबाट मागेर त्यो हाम्रो वार्ड नम्बर 2 र वार्ड नम्बर 6 हामी वितरण गरिरहेको छौँ। सँगसँगै एवेरनेस कार्यक्रम त्यो नलागोस् नहोस् होइन, त्यस्तो आत्महत्याको समस्या पनि अहिले बढिरहेछ पहिलाभन्दा, त्यो कुराहरूलाई हामीले सचेत गराउनलाई यो टोल विकास संस्था मार्फत पनि कार्यक्रम साथीले गरिरहनु भएको छ र अहिले चाहिँ निरन्तर भइरहेको छ।
1: अनि अर्को कुरा चाहिँ जस्तो विद्यालयमा पढ्ने किशोर किशोरीहरू के उनीहरूमा पनि एक खालको मानसिक समस्याहरू देखिँदो रहेछ, जस्तो हामी भन्छौँ नि सँगै धेरै किशोरीहरू बेहोस भए यस्तो यस्तो कुराहरू धेरै सुन्छौँ नि त, यो पनि मानसिक स्टेट भएर हो भन्ने छ नि।
0: यसको लागि हाम्रो 20 विद्यालयमा हामी यसपालि तुरन्तै हामी 20 विद्यालयमा मानसिक स्वास्थ्य मध्ये हामीले त्यहाँ संवाद कार्यक्रम राखेका छौँ, संवाद कार्यक्रम किशोर किशोरी संवाद कार्यक्रम भनेर। सँगसँगै अब अस्ति भर्खर हाम्रो सिभिल नेपालले पनि अब तीनवटा विद्यालय 2 विद्यालयमा एउटा हाम्रो नगर कार्यपालिकाका कर्मचारी र टिचरहरूलाई पनि हामीले तालिम दिएका छौँ, उहाँहरूले पनि केही न केही अलिकति सचेतना भएको छ। सँगसँगै अब हामीले पनि हाम्रा 14 विद्यालय मार्फत पनि किशोर किशोरी मार्फत पनि त्यो कार्यक्रम गरिरहेको छौँ। हामीले सँगसँगै अब हाम्रो तत्कालै 20 विद्यालयमा सामुदायिक प्लस बोर्डिङमा पनि हामीले कार्यक्रम राखेका छौँ, त्यहाँ हामीले काउन्सिलरलाई पठाएर उहाँलाई त्यहाँ ग्रुपमा राखेर प्रत्येक विद्यालयबाट छोड्नुभएको विद्यार्थीले राखेर यो कुराहरू जुन यहाँले भन्नुभयो त्यसलाई हामी ऊ भन्छौँ कन्भेन्सनल डिसअर्डर भन्छौँ, कन्भेन्सनल काँप्ने बच्चाहरू एकचोटि बेहोस हुने त्यसलाई कन्भेन्सनल डिसअर्डर भन्छौँ। त्यो खालकोलाई हामीले के गर्ने भन्ने खालको चाहिँ छ, अब त्यो पहिलाभन्दा घट्ने क्रममा छ, तै पनि त्यो अवेरनेसको कार्यक्रममा राम्रो छ।
1: मेरो अन्तिम प्रश्न, जस्तो यो लामो समय चाहिँ स्वास्थ्यमा काम गरिरहँदाखेरि अहिलेको आवश्यकता अनुसार कस्तो खालको योजना चाहिँ परिवर्तन गर्न पाए अथवा चाहिँ ल्याउन पाए हुन्थ्यो भन्ने लागेको छ तपाईँलाई?
0: अब यो कार्यक्रम त हाम्रो परम्परागत कार्यक्रम मात्रै भइरहेको छ, अहिले त परम्परागत कार्यक्रम भन्छौँ हामी, माथि स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम गर्यो भने सशक्तमा दिन्छ, थोरै थोरै बजेट राखेको हुन्छ, कसैमा 10,000 कसैमा 20,000 त्यो खालको छ। अब आफ्नै हिसाबले हामीले कार्यक्रम गराउन पाएको भए त्यो राम्रो हुन्थ्यो, त्यो खालको छैन। तैपनि अब यो वर्ष हेरौँ, अब हामी कहाँ के योजना त हामीले बनाएको छौँ, त्यसमा अलिकति नयाँ खालको पनि के नयाँ पनि दिनुपर्छ। हाम्रो त के छ भने यता स्वास्थ्यको प्रोफाइलले निर्माण गर्नुपर्छ भन्ने छ कि, हामी कहाँ यो नगरपालिकाभरिको जीपीएस लिएर स्वास्थ्यको प्रोफाइलले बनाउने हामी कति छ नि त, अब त्यो ठ्याक्कै अब त्यो जनसङ्ख्यामा पनि एक एक रोड जनसङ्ख्या हामी कहाँ छैन, जनसङ्ख्या पनि एक रोड आओस्, त्यहाँ कस्ता खालका चाहिँ बिरामी छन् होइन, कस्तो खालका समस्या भएका छन् त्यो लिनु पाएको, त्यो हिसाबले अरू संस्थालाई पनि देखाउन सजिलो हुन्थ्यो भन्ने खालको छ, त्यो हामी कहाँ छैन। त्यो एउटा गर्नु पाए त त्यसको लागि बजेट चाहिँ अलिक बढी नै चाहिन्छ, त्यो हामीले त्यो गर्न सकेका छौँ। लगायत अन्य हाम्रो केही वडाबाट पनि साथीहरूकोबाट हाम्रो इन्चार्ज साथीलाई पनि अस्ति हामीले अनुरोध गरेका थियौँ, उहाँले पनि के नयाँ कार्यक्रम गर्नुपर्छ भन्ने दिनुभएको छ, त्यो सबै कम्पाइल गरेर हामीले अब आगामी बैठक कार्यपालिकामा छलफल गरेर के नयाँ नयाँ कार्यक्रम दिने कि भन्ने सोचिरहेको छौँ। अब त्यो अनुसारको तयारीको क्रममा छौँ, त्यो हुन सकेको छैन, हेरौँ अब बजेट नगरपालिकाले कति दिन्छ, त्यो आधारमा नयाँ कार्यक्रम तय गर्नेछौँ।
1: हुन्छ, समय दिनुभयो यहाँलाई, धेरै धेरै धन्यवाद।
0: ल हुन्छ, धन्यवाद, मलाई पनि बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद छ यहाँलाई।
2: टिकापुरमा नगर प्रहरी र सवारी चालक, फायर फाइटर, सरसफाई कर्मीलाई दमकल लगायत आगलागी नियन्त्रण सामग्री सञ्चालन सम्बन्धी 7 दिने तालिम दिइएको छ। 20 जनालाई दिइएको तालिम टिकापुर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कैलाली र सशस्त्र प्रहरी 7 नम्बर वैद्यनाथ वाहिनीको प्राविधिक सहयोगमा भएको हो। पालिकामा हाल 3 जना फायर फाइटर मात्र छन्। आगलागी भएमा धेरै जनशक्ति चाहिने भएकाले अन्यलाई पनि तालिम दिइएको हो। तालिममा आगलागी नियन्त्रण, प्राथमिक उपचार, खोज तथा उद्धार बारे सिकाइएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ।
3: हामीले टिकापुर नगरपालिकामा पहिला भन्दा दिनानुदिन यो गर्मी महिनामा आगलागी जन्ने घटनाहरू बढ़िराखेका छन्। खास गरेर अहिले यो आगलागीको उसमा इलेक्ट्रिक सर्ट भएर बढ़ी आगलागी हुँदै गरेको अवस्था हाम्रो जुन हरेक दिन जुन दमकलले निभाउन जाने क्रममा भेटिएको थियो। त्यसकारण चाहिँ अब कस्तो खाले आगलागीमा कसरी आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा धेरै कुरा फायर फाइटरलाई पनि थाहा नहुने, सँगसँगै फायर फाइटर जम्मा हामीसँग 3 जना मात्रै हुनुहुन्छ। एउटा दमकलबाट आगलागी नियन्त्रणको लागि कम्तीमा पनि एकचोटिमा 5 जना फायर फाइटर र 1 जना ड्राइभर जुन गुरुजी आवश्यक पर्ने हुन्छ, किनकि उहाँहरूको सेफ्टीको कुरा पनि हुन्छ। जसमा टिकापुर नगरपालिकामा अहिले 3 जनाले आगो नियन्त्रण गरिराखेको उसमा उहाँहरूको सुरक्षालाई मध्यनजर गर्दै हामीले टिकापुर नगरपालिकामा रहेको जनशक्ति नगर प्रहरी र सरसफाई कर्मीलाई पनि आगलागी जन्ने जुन सामग्रीहरू सञ्चालन, दमकल सञ्चालन लगायतको जुन फायर एक्सटिङ्विसरहरू सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले उहाँहरूलाई पनि दियो भने सँगसँगै उहाँहरू पनि तालिममा जानुहुन्छ र उहाँहरूको सुरक्षा पनि हुन्छ र आगलागीको घटना निभाउने क्रममा, नियन्त्रण गर्ने क्रममा त्यहाँ जस्तै प्राथमिक उपचार गर्नुपर्ने होला, उद्धार गर्नुपर्ने होला, घरभित्र फँसेका मानिसहरूलाई बाहिर कसरी निकाल्ने भन्ने पनि उहाँहरूलाई ज्ञान हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले सँगसँगै आगलागी नियन्त्रण पनि र आगलागीमा फँसेकालाई उद्धार गर्ने र उद्धार गरिसकेपछि प्राथमिक उपचार गरेर अस्पतालसम्म पुर्याउने ज्ञानको आवश्यक पर्छ भनेर हामीले यसपालि नगर प्रहरी र सरसफाई कर्मी सहितलाई जोडेर जुन र पुरानो फायर फाइटरलाई पनि पुनर्ताजगी हुन्छ भनेर 20 जनाको टोलीलाई चाहिँ हामीले यो आगलागी जन्ने नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरेको हो।
2: तालिम पाएपछि नगर प्रहरी रिमा साउत तालिमपछि आगलागी नियन्त्रणका कार्यमा खटिन सहज हुने बताउनुभयो।
4: आगलागी सम्बन्धी यहाँभन्दा पहिला हामीले केही पनि जानकारी थिएन अनि यो चोटि हामीले आगलागी सम्बन्धी तालिम लियौं। आग कसरी निभाउने, आगका प्रकारहरू कति हुन्छन् भन्ने विषयमा हामीले जानकारी पायौं र सिक्यौं। अब हामीलाई सजिलो तरिकाले हामी यो आगो नियन्त्रण गर्न सक्छौँ।
2: आगलागी नियन्त्रण गर्ने फायर फाइटर चन्द्रसिंह सुनार तालिमपछि आगलागीका प्रकार, पहिचान, सामग्री प्रयोग र आफ्नो सुरक्षाबारे ज्ञान मिलेको बताउनुहुन्छ।
5: विगतमा पनि यो दमकल सम्बन्धी तालिम लिएको थियौं र अहिले सशस्त्र प्रहरी र म पनि त्यसमा सहभागी थिएँ। तर अहिले यो तालिम लिएर म लगायतका दमकल शाखा लगायतका नगर प्रहरी अनि सरसफाईका कर्मचारीहरूले उहाँहरूलाई पनि हाम्रो सहयोग लागि यो तालिम लिएको थियो। मैले अब यही आगो कसरी लाग्छ, आगोको पहिचान गर्ने, कति प्रकारका आगा हुन्छन्, त्यसलाई निभाउने कुन कुन एजेन्टको प्रयोग गर्ने भन्ने कुरो जानकारी भयो। प्रश्नले सुरक्षा हेलमेट लाउने, जुत्ता लाउने, पन्जा लगाउने।
2: नगर प्रहरीका इन्चार्ज पहल बहादुर शाह दमकल कसरी सञ्चालन हुन्छ, पालिकामा भएका आगलागी नियन्त्रणका सामग्री कसरी प्रयोग गर्ने, सबै आगो पानीले मात्र निभाउन सकिँदैन भन्ने ज्ञान भएको बताउनुहुन्छ।
6: केही दिन अगाडि दमकलको तालिम लग्यौं र आगलागीका घटनाहरू प्रतिदिन बढ्दै गएको कारणले यहाँभन्दा अगाडि हामीलाई यो दमकलको बारेमा कुनै पनि ज्ञान थिएन। हामीसँग 2 जना मात्र फायर फाइट साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले 2 जनाले मात्रै गर्न सकिँदो रहेछ, यसको लागि धेरै जनशक्तिको आवश्यकता पर्दो रहेछ, त्यसपछि नगर प्रहरीलाई पनि तालिम दिनुपर्छ भन्ने नगर हामीलाई तालिम दिइसकेपछि हामीलाई ती भएका इक्विपमेन्टहरू के कसरी युज गर्ने, कुन इक्विपमेन्टहरू कहाँ कहाँ युज गर्ने त्यो पनि थाहा थिएन। त्यो पनि राम्रोसँग सिक्ने मौका पायौं। त्यसपछि आग लागिसकेपछि हामीले कुन कुन कुरामा ध्यान दिनुपर्छ, पानी फाल्ने पाइपहरू कसरी लैजानुपर्छ, कसरी त्यसलाई सम्हाल्नुपर्छ र आगो भनेको एउटै किसिमको हुँदो रहेछ, विभिन्न प्रकारका आगोहरू हुँदो रहेछन्, आगोमा कुन कुन ग्यासहरू प्रयोग गर्ने, कसरी गर्ने भन्ने कुरा राम्रोसँग सिक्यौं र यो तालिमले हामीलाई धेरै नै ज्ञान दियो।
2: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
7: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
8: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
8: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
9: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
8: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
9: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
8: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
7: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
8: व्यवसायिक स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
8: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
2: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
10: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्रलाई धन्यवाद दिँदै म प्रस्तुता रत्नापुन मगर पनि विदा हुन्छु। नमस्कार।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
7: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
8: यही जेठ 23 गते शनिबारका दिन
7: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
7: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
8: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
7: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालय।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
3: तुहार बाटास्तर तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स में से गहना बना कांसे के कतरा सुघर बना कन लबाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846939261।
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
5: सुन्तले भई

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली। Thank you.

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेदरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालय।
1: के तपाईलाई थाहा भयो,
0: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
0: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
0: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
0: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सासानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
4: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
5: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
4: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: आमा राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
2: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: भोलिका दिन कि ढुक्क पारेका नआएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
1: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे
2: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो त जाने विचार छ कि नै त
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो हो त बाई जाउँ
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 98-68-44-1208 98-486-39-261

0: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 9648436213।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। भजनी नगरपालिकाका प्रमुखहरूबाटै अनियमितता असुली गर्नुपर्ने घोटाला 66,58,000 आन्तरिक आय सुविधामै सकियो। इलाका प्रशासन कार्यालय टीकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू। सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हुलाक कार्यालयको प्रतिबद्धता। र आज देशका हिमाली तथा पहाड़ी भागमा वर्षा हुने, तराईमा गर्मी बढ़ने। अब मध्याह खबर विस्तारमा। स्थानीय तहको राजनीतिक र प्रशासनिक नेतृत्वबाटै पालिकामा आर्थिक अनियमितता भएको पाइएको छ। कैलालीको भजनी नगरपालिकामा 66,58,474 असुल गर्नुपर्ने गरी घोटाला भएको छ। पालिकाको बेरुजू 5,28,00,000 नागेको छ। स्थानीय तहको प्रशासनिक र वित्तीय प्रणालीलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत राजनीतिक नेतृत्व गर्ने प्रमुख र उपप्रमुख नै अनियमिततामा लागेपछि यस्तो भएको हो। महालेखा परीक्षकको प्रतिवेदन 2081-82 यस्ता तथ्यहरू देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार निउपानेले उत्कृष्ट कर्मचारी घोषणा गरी आफैले लिएको 3,75,555 रूपियाँ र वडा समितिको बैठक र वडा अनुगमन समितिको बैठकमा समेत उपस्थिति जनाएर 28 बैठकको भत्ता बुझेकाले कर बाहेकको 24,862 रूपियाँ असुल गर्नुपर्छ प्रतिवेदनमा भनिएको छ। थारू संस्कृति प्रबन्धन शीर्षकमा छुट्याइएको बजेट काठमाडौँको आरएन एडभर्टाइजिङ एजेन्सी मार्फत 5 विद्यालयमा सड़क नाटक देखाई प्रति नाटक 79,600 दरले भुक्तानी दिएको छ। रमाइलो कुरा त के छ भने 5 नाटकलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले 14 अनुमान गरेको भत्ता बुझ्नु भएको छ। 5 नाटक प्रमुख सहित 4 अनुगमन गर्दा प्रति अनुगमन 1,000 दरले 20,000 रूपियाँ हुनुपर्नेमा 14 अनुमान गरेको देखाई 79,450 रूपियाँ अनुगमन भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ। यस्तै उपप्रमुख विद्यालय जनचेतना कार्यक्रमका लागि छुट्याएको 4,70,744 रूपियाँ काठमाण्डुको म्याक्स क्रिएसन प्रणाली मार्फत 10 तथा विद्यालयमा प्रोजेक्टर मार्फत कार्यक्रम देखाइएको छ। दुवै काम खरिद गर्दा शाखा टिप्पणी कार्यपालिका निर्णय र प्रतिस्पर्धा केही नगरी सोझै दिएर प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। प्रमुखहरूले गरेका अनुगमनको वार्षिक खर्च 9,67,000 रूपियाँ भए पनि अनुगमनको फोटो पनि नभेटिएको उल्लेख छ। भजनीबाट 400 किलोमिटरको दूरीमा रहेको भारतको हरिद्वार भ्रमणमा नगर प्रमुख र उपप्रमुखले 1,16,000 रूपियाँ खर्च गरेका छन्। उपप्रमुख राजे त्रिवाले आफू भारतको हरिद्वार जाँदा खर्च भएको र बेरोजू आयमा तिर्नुपर्ने बताउनुभयो। यसका साथै उपप्रमुखको मोबाइल खर्च 66,000 र नगर प्रमुखको ल्यापटप खर्च 1,55,000 लेखेको छ। एउटै व्यक्ति कार्यालयको कामकाजमा जाँदा पनि गाड़ी भाड़ामा लिएको पाइएको छ। यसरी भाड़ामा लिँदा एक वर्षमा 5,56,500 रूपियाँ खर्च भएको छ। कार्यपालिका सदस्य र कर्मचारीले नियम विपरीत भत्ता लिने गरेका छन्। यसरी लिएका भत्ताहरू 2,05,000 लेखा परीक्षणका क्रममा असुल भएको देखाएको छ। तर कार्यपालिका सदस्य गणेश कुमार विकले भने 2081 भदौ 17 र असोज 15 कार्यपालिका बैठकमा उपस्थित भएर पनि काठमाण्डु भ्रमणको कागज बनाई 30,800 रूपियाँ खर्च लिएको पाइएको छ। योजना माग्न काठमाण्ड गएको भन्दै नगरपालिकाका 9 वडा सदस्य र 5 वडा अध्यक्षले 2,12,600 रूपियाँ यातायात खर्च बुझेका छन्। पशु शाखाका 3 कर्मचारीले समेत 5,00,000 बजेटको माछा पालन प्रबन्धन कार्यक्रम अनुगमन गरेको खर्च मात्रै 44,000 रूपियाँ बुझेका छन्। प्रमुखहरू नै मनपरी गर्न थालेपछि पालिकामा आर्थिक अनुशासन भंग भएको कर्मचारीहरू बताउँछन्। बाढ़ी प्रभावित क्षेत्र भनेर चिनिने भजनीमा वर्षभरिको आन्तरिक आमदानी 2,77,48,000 रूपियाँ मात्रै छ। तर यहाँको अधिकारीहरूको सुविधामा 1,05,13,000, सवारी साधन मरमतमा 13,42,000 रूपियाँ, इन्धन खर्चमा 83,11,000 रूपियाँ खर्चेको छ। सेवानिवृत्त भएका शिक्षक र तलबी विदामा अध्ययनमा भएका कर्मचारी समेतलाई पोशाक भत्ता उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाई विभिन्न खरीदहरूमा अनियमितता गरेको पनि देखाइएको स्थानीय रामनारायण चौधरीको भनाई छ। इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक मार्फत राहदानी वितरण शुरू गरेको छ। इलाका हुलाक कार्यालय टीकापुरसँगको समन्वय र सहकार्यमा हिजोदेखि राहदानी हुलाक मार्फत वितरण शुरू भएको हो। हिजो पहिलो दिन 7 जनाको राहदानी इलाका हुलाक कार्यालय टीकापुरलाई वितरणका लागि हस्तान्तरण गरी हुलाक मार्फत राहदानी वितरणको काम शुरू गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरूले जानकारी दिनुभयो। कार्यालय प्रमुख पनेरूका अनुसार नेपाल सरकारको 2082 साल चैत्र 13 गते बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुदा नम्बर 27 कार्यान्वयन गर्ने क्रममा राहदानी हुलाक मार्फत वितरण शुरू गरिएको हो। यो कामले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका सेवाग्राहीलाई राहत पुग्ने पनि प्रमुख पनेरूले विश्वास व्यक्त गर्नुभयो। इलाका हुलाक कार्यालय टीकापुरका प्रमुख एम नारायण उपाध्यायले नेपाल सरकारको निर्णय अनुसार हुलाक कार्यालयलाई थप जिम्मेवारी प्राप्त भएको र त्यो जिम्मेवारी इलाका प्रशासन कार्यालयसँगको समन्वय र सहकार्यमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। इलाका प्रशासन कार्यालय टीकापुरमा राहदानीको फर्म भर्ने क्रममा राहदानी घरमै पुर्याउने कि अफिसमै लिने भनी खुलाउनु पर्ने र त्यही अनुसार इलाका प्रशासन कार्यालयले व्यवस्थापन गर्नेछ। राहदानीमा घरमै पुगाउँदा हुलाकलाई तिर्नुपर्ने पैसा पनि इलाका प्रशासन कार्यालयले तिर्नेछ भने राहदानी वाहकले निशुल्क घरमै राहदानी पाउनेछन्। मध्याह खबरमा रेबिज विरूद्धको खोप अभावले सुदूरपश्चिममा समस्या लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशमा रेबिज विरूद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्। प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाईपछि तत्काल लगाउनु पर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन्। धनगढ़ी स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्र नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ। आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिज विरूद्धको खोप उपलब्ध हुन नसकेको बताउनुभयो। प्रदेश आपूर्ति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र 9 वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा खोप उपलब्ध गराउँदै आएको छ। प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य हुनु परेको छ। मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको अभावका कारण देशका हिमाली तथा पहाड़ी भागमा वर्षा हुने तथा तराईका केही भाग क्षेत्रमा गर्मी बढ़ने सम्भावना छ। आज दिउँसो देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। हिमाली तथा पहाड़ी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने अनुमान गरिएको छ। आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने पहाड़ी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र मधेस प्रदेश सहित बागमती प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। त्यसैगरी देशका हिमाली तथा पहाड़ी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन सम्बद्ध सबैसँग आग्रह गरेको छ। नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएको छ। बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ। राष्ट्रसंघीय मुख्यालयमा आज आयोजित बहुपक्षीयताको भविष्य सन् 2030 पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेको दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र होइन साझेदारी र एकबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नागरिक समाज, युवा शैक्षिक क्षेत्र, स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकासका लागि प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाई थियो। स्थानीय प्रतिनिधि थापाले आज गरिने निर्णयहरूले आगामी पुस्ताका लागि प्रभावकारी र परिणाममुखी बहुपक्षीय प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। अब खेल समाचार। एसीसी महिला प्रिमियर कप 2026 नेपालले भूटानलाई 51 रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको 114 रनको लक्ष्य पछ्याउँदा भूटानले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 32 रन मात्र बनाउन सक्यो। बिहिबार कोलालम्पुर स्थित कोलेज तुआनको जाफर ओभलमा भएको खेलमा ओपनर डिचेन वाङ्मोले सर्वाधिक 39 रन बनाइन्। उनले 60 बलको सम्झना गर्दै 5 चौका प्रहार गरिन्। चाँडो ओमले 21 बलमा 11 रन बनाइन्। अन्य ब्याटरले दोस्रो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि रूबिना छेत्रीले घातक बलिङ गर्दै 4 ओभरमा 16 रन खर्चेर 3 विकेट लिइन्। रिया शर्माले 2 तथा कविता कुंवर र मनिषा उपाध्यायले एक एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 113 रन बनाएको थियो। टोलीका लागि सीता राणा मगरले 28 बलमा 37 रनको योगदान दिइन्। उनले 6 चौका प्रहार गरिन्। रूबिना छेत्रीले 21 बल 24 रन जोड़िन्। उनले 3 चौका प्रहार गरिन्। सोनी पर्खिनले 13 रन तथा ओपनर सम्झना कुमारीले 10 रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। भूटानका लागि सोनम र छिरिङ जाङ्गोले 3-3 विकेट हात पारिन्। अञ्जु गुरूङले 2 विकेट तथा रितिशी छोडेन र रिया प्रधानले 1-1 विकेट लिए। समूह डीमा रहेको नेपालले पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको थियो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। भजनी नगरपालिकाका प्रमुखहरूबाटै अनियमितता असुली गर्नुपर्ने घोटाला 66,58,000 आन्तरिक आय सुविधामै सकियो। इलाका प्रशासन कार्यालय टीकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू। सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हुलाक कार्यालयको प्रतिबद्धता। र आज देशका हिमाली तथा पहाड़ी भागमा वर्षा हुने, तराईमा गर्मी बढ़ने। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमाट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
5: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
6: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करकलाक सक्कु जाने सहयोग करी।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
8: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
12: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
13: ओसीएमसीले के सहयोग गर्छ त?
12: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
14: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर ज्योतिनगर दशघरुवा सतघरुवा राजीपुर विपतपुर दुर्गानगर एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीनघरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484-27359 र 98482-7359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।

0: मी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: तीन गते देखि
1: कक्षा सञ्चालन जेठ 25 गते देखि
0: पठन पाठन समय बिहान 6 बजे देखि 10:30 बजे सम्म सीमित सीट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
4: आइहो बड्डो, घर कहिया सिर्जैबो? पाछसे शुरू करल मने घर सिर्जा सेक्ल?
5: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो नि करत का कैन हो का
4: मिस्तरान बर्जन हुकन घर हेरो न पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्टफे पटानी मिल कि गुङ्गुवा बुढो हो न कबु कहुँ र घुम जाए त था पाए।
6: यूपीभीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
7: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98-48-51-43-26।
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
9: असार 6 गते पहिलो शनिबार
8: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
9: आउने दिन असार 6 गते पहिलो शनिबार
8: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।

हजुर, व्यापार विषयको पाँचौं फेन्स स्वागत भयो कार्यक्रममा। कार्यक्रममा बाटो मामे सन्निकको साथ बाबु रत्नपुर मगर सँगारी लब लब कार्यक्रमको निर्धारित समय डगर काटे लागल टाटा बाबा के जाने बेला हो कि भाउ मारे अटाबाट सुन रेडियो सुनको साथीले आफ्नो कण्ठा धन्यवाद और टेक्नोवरको साथी बाबु रत्नपुर मगर धन्यवाद दिदी। कार्यक्रममा यी रमाइलो गीत छोड्दी मामे सन्नाका चाहम राम राम जय देव जय गुरु बाबा शुभ दिन आपके पास शुभ रहे रेडियो टिकापुर एफएम सुन्दै गर्दी।

0: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा, आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: मलाई त साँपले टोक्यो नि, मर्ने भयो म।
0: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
3: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9894848673 र 9914860204।
7: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
8: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
8: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
9: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
8: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
9: म्याद नागेका, गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
8: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
7: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
8: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
8: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
5: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम
6: यही जे 23 गते शनिबारका दिन
5: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
4: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
5: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
6: डाक्टर आउने दिन जेठ 23 गते शनिबार
5: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 98017106772।
7: स्वास्थ्यका लागि पानी

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
6: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्म टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585008

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरसे जनहितमै जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुन मगरको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर, टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिका स्वास्थ्य शाखाले दिइरहेका सेवाबारे जानकारी, आगलागी नियन्त्रणका लागि तालिम सञ्चालन गरिएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टीकापुर नगरपालिकामा स्वास्थ्य संस्थाको संख्या 12 पुगेको छ। टीकापुरका सबै वडामा स्वास्थ्य संस्था छन्। त्यहाँबाट आधारभूत स्वास्थ्य सेवा दिइन्छ। यसै विषयमा टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रबन्धन उपशाखा प्रमुख बलबहादुर रावलसँग कुराकानी गरेका छौं।
1: कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: टीकापुर नगरपालिकामा हाल स्वास्थ्य सेवाको अवस्था कस्तो छ?
2: टीकापुर नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाको अवस्था पहिला भन्दा राम्रो छ। अहिले हाम्रो स्वास्थ्य संस्थापन वृद्धि भइरहेको छ। अब हाम्रो जम्मा 9 वडा भए तापनि अहिले हाम्रो सरकारी 12 संस्था भइसकेको छ। भर्खरै हाम्रो अब यो शहरी स्वास्थ्य प्रबन्धन तथा सिकलसेल केन्द्र मिलाएर 1 नम्बर वडामा हामीले संस्था हाम्रो बढेको छ। पहिले 11 संस्था थियो, अहिले 12 भएको छ। जे होस्, पहिला भन्दा अब जनताको अझै घर नजिकबाट सेवा दिनुपर्छ भनेर हामीले स्वास्थ्य सेवाको विस्तार उहाँलाई नजिकबाट सेवा दिने हिसाबले घर दैलो कार्यक्रम लगायतका पनि अन्य कार्यक्रम पनि हामीले प्लान गरेका छौँ। त्यो अनुसारमा कार्यक्रमहरू भइरहेको छ।
1: यो क्षेत्रको मुख्य स्वास्थ्य समस्याहरू के छन्?
2: यो क्षेत्रको अहिलेको मुख्य स्वास्थ्य समस्या हेर्ने भने अब हाम्रो त अहिले चाहिँ एनसिडी भन्छौँ हामी, नन कम्युनिकेबल डिजिज, नसर्ने रोगहरू अहिले हामी कहाँ धेरै छन्। अब अहिले हामी कहाँ हेर्ने भने अब प्रेसरका बिरामी त्यत्तिकै छन्, सुगरका बिरामी त्यत्तिकै छन्, क्यान्सरको बिगबिगी छ। सँगसँगै अब अहिले चाहिँ सिकलसेलका बिरामी पनि यहाँ धेरै छन्। अब अहिले चाहिँ अर्को मानसिक स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य समस्याका बिरामी पनि हामी कहाँ पहिलाभन्दा बढ्ने क्रममा छन्। यथावत चाहिँ रोगहरू चाहिँ हामी कहाँ विद्यमान अवस्थामा हामी कहाँ देखिरहेको छ हामीले।
1: अनि स्वास्थ्य संस्थामा अब दैनिक रूपमा बिरामीहरू, फरक फरक खालको बिरामीहरू बढ्दै जाने, तर स्वास्थ्य संस्थामा जनशक्ति औषधिको अवस्था चाहिँ उस्तै देखिन्छ।
2: अब यो औषधिको त हामी कहाँ समस्या छैन, किनभने यो औषधिको हामीले विगतमा हामीले टेन्डर 2-3 पटक टेन्डर इभिड भइसकेको छ। त्यो आधारमा चाहिँ हाम्रो औषधिको छैन, तर जनशक्ति अब हामी कहाँ जनशक्ति हामीले बढाउन सकेका छैनौँ। किन भन्दाखेरि अब हाम्रो चाहिँ दरबन्दी चाहिँ नेपाल सरकारको पुरानो दरबन्दी हो, त नयाँ दरबन्दी सृजना संस्था चाहिँ सृजना भए त दरबन्दी चाहिँ सृजना भएको छैन। त्यो हिसाबले पहिला हामीले नगरपालिकालाई हामीले बेला बेला पटक पटक उहाँले हामीले लिखित रूपमा पनि नगरपालिकाले अनुरोध गरेका छौँ। र हामीले चाहिँ उहाँलाई के भनेको छ भने यो दरबन्दी चाहिँ बढाउनु पर्यो। त्यो भन्दाखेरि हामीले हाम्रो ज्योतिनगरमा खोल्यौँ, हामीले श्रीलङ्कामा स्वास्थ्य संस्था खोल्यौँ, त हामीले दरबन्दी बढाएको छैन। सँगसँगै अब हामीले यो सिकल सेलको केन्द्रमा त हामीले त्यहाँ दरबन्दी छ, तर पुरा खोलेका छौँ। केही मात्रामा हामीले अहिले 8 जना हामीले राखेका छौँ।
1: जस्तो पालिकाले माथि तथा बाल स्वास्थ्यका लागि चाहिँ के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
2: माथि तथा बाल स्वास्थ्यको लागि हेर्ने हो भने त हाम्रो मेडिक मोबाइल प्रोग्राम छ एउटा, जसबाट हामीले स्वयंसेवक मार्फत गर्भवतीलाई चाहिँ जाँच गर्न पठाउने, उहाँहरू आउनुभयो भने उहाँलाई फलोअप गर्ने, त्यसपछि अब सुत्के अब तपाईँको सुत्की हुने बेला भयो, अब तपाईँको पहिलो जाँच गर्ने बेला भयो, दोस्रो जाँच, त्यसरी हामीले 8 पटकसम्म जाँच गर्नुपर्छ। त्यो मेसेज दिन्छौँ। सँगसँगै अब उहाँहरूलाई घर बेडबाट त्यसलाई पिएनसी होम भिजिट भन्छौँ हामी, उत्तर प्रसुति उत्तर सुत्केरी प्रसुति सेवा भन्छौँ, त्यो 4 पटक दिनुपर्छ। त्यसको लागि मेसेज गर्ने त्यो कुराहरू चाहिँ हामीले गर्दा हुन्छौँ। सँगसँगै अब अहिले हाम्रो ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम भन्ने छ, ग्रामीण अल्ट्रासाउन्ड जो हामी घर घरमै अथवा भन्नु वडा वडामा गएर अब गर्भवती महिलाको गर्भ कस्तो छ, राम्रो छ कि छैन, कतिपय जोखिम भएकालाई बेलामा रेफर गर्ने, त्यो खालकोलाई नर्सिङ स्टाफहरूलाई तालिम दिएर उहाँले चाहिँ वडा लेभलमा गएर गर्भवतीलाई भिडियो एक्सरे गर्ने, भिडियो सामान्य भाषामा भिडियो एक्सरे गर्ने त्यो पनि भइरहेछ। सँगसँगै अब हाम्रो यो अर्को यो गर्भवती महिलालाई घरबेट स्वास्थ्य संस्थामा आए बापत उहाँलाई प्रोत्साहन रकम दिने, जस्तो 4 पटक जाँच गर्न आउनु भने 800 रुपियाँ दिने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत संस्थाको सुत्केरी भयो भने उहाँलाई 1000 रुपियाँ यातायात खर्च दिने, सँगसँगै पोषणका कार्यक्रमहरू उहाँलाई पोषणमा कसरी हुन्छ पोषणमा जोड्ने, त्यसो भन्नु खानेकुराहरू यो खानुपर्छ। भर्खरै हामीले स्क्रिनिङ हाम्रो राष्ट्रिय पोषण अभियान पनि सञ्चालन भएको छ, त्यसमा हामीले बालबालिकालाई 5 वर्ष मुनिका बालबालिकालाई जाँच गर्यौँ भने सँगसँगै गर्भवती महिलालाई पनि उहाँको पोषण, विशेष सुनौलो 1000 दिनको आमाहरूलाई उहाँको पनि के छ जाँचको अवस्था, स्वास्थ्यको अवस्था कस्तो छ, त्यो कुरामा उहाँलाई पनि हामीले बेला बेलामा पोषणको बारेमा उहाँलाई सहजीकरण गर्ने र उहाँलाई हामीले सिकाएका छौँ। सँगसँगै कतिपय वडामा पनि कार्यक्रम भइरहेको छ, वडा लेभलले पनि स्वास्थ्य संस्था स्तरलेबाट पनि उहाँहरूको चाहिँ पोषण सम्बन्धी सुनौलो 1000 दिन लगायतको अन्य कार्यक्रम भइरहेछ, लगायत यथावत कार्यक्रम कार्यक्रमहरू हाम्रो भइरहेको छ।
1: जस्तो यो कुपोषण न्यूनीकरणका लागि चाहिँ जस्तो विशेष गरी यहाँहरूले चाहिँ बाल बालिकालाई फोकस गर्नु भएको छ नि त अहिलेको अवस्थामा, जस्तो तयारी खानाहरू उपचारात्मक खानाहरू वितरण गर्ने, त्यस्तो चाहिँ कतिवटा संस्थाबाट भइरहेछ अहिले?
2: अब हाम्रो यो पाँचवटा संस्थाबाट हाम्रो ओटिसी भन्छौँ हामी, बहिरङ्ग उपचार केन्द्र, पाँचवटाबाट हाम्रो यो वितरण भइरहेको छ। तै पनि अहिले अब डाटा हेर्ने भने टिकाको डाटा अलिकति खतरनाक छ, किनकि अस्ति जुन हाम्रो राष्ट्रिय अभियान भयो, राष्ट्रिय अभियानमा चाहिँ हामीले राष्ट्रिय पोषण अभियान, त्यसमा हामीले सबै संस्थाबाट यो हामीले जाँच गरेका थियौँ। त्यो जाँचको अवस्था हेर्ने भने हामी कहाँ 75 जना, 5 वर्ष मुनिका 75 जना बाल बालिकाहरू कुपोषित देखिया छन्। यदि यो डाटा सही हो भने अब यो हुन त यो हाम्रो संस्थाबाट आएको स्क्रिनिङबाट आएको रिपोर्ट हो, त्यो आधारमा हामीले उहाँलाई अहिले 75 जना बाल बालिकालाई उपचारमा ल्याउनलाई हामीले यो आईटिएफ, हामी कहाँ आईटिएफ सकिया थियो, यसको डेट सकिया थियो, त्यसले पछि हामीले नयाँ हाम्रो संघबाटै प्रदेश मार्फत नयाँ हामी कहाँ आइसकेपछि हामीले चाहिँ उहाँलाई दिएको छ। हाम्रो यो अभियानको बेलामा जम्मा 1,864 जना बच्चालाई जाँच गरे, त्यो जाँच गर्दाखेरि त्यसमा चाहिँ अब सबै विधिबाट उहाँको पाखुरा नाप्ने, उहाँको हाइट नाप्ने, वेट नाप्ने, त्यसले गर्दाखेरि 75 जना बच्चा साममा छन्, हाम्रो साम भनेको सिकेको कुपोषण, र 272 जना बच्चाहरू चाहिँ हाम्रो माममा छन्, मध्यम खालको कुपोषण छन्। यो अवस्था हेर्ने भने एकदम चिन्ताजनक छ। हुन त हामीले सबैको पालिकाभरिको गर्नु पाएको राम्रो हुन्थ्यो, तर पालिकाको जम्मा हाम्रो 5 वर्ष मुनिको पालिकाहरू सबैलाई गर्न सकेन, 34% बालबालिकाले मात्रै हाम्रो उसमा आउनु भएको छ, आउनुपर्ने त हाम्रो यो आएको छ होइन। यसको लागि हामीले यो राष्ट्रिय अभियान, नेपाल सरकारले राष्ट्रिय अभियान चलाएको थियो, अभियान अन्तर्गत हाम्रो वैशाख 15 गतेदेखि वैशाख मसानसम्म थियो, त्यसमा अझै पनि हामीले भनौँ न सबैलाई ल्याउन सकेका छैन। यसमा हेर्ने भने सामान्य खालको 1712 जना छन्, माम केस 92 जना देखिया छ भने अरू केसहरू हाम्रो मुवाकबाट पनि 60 जना यो मुवाकबाट पनि आएको छ कतिको, यो हिसाबले मैले यहाँलाई भने यो अवस्था अलिक डेन्जर छ, त्यसको लागि काम गर्नुपर्ने देखिरहेको छ। अब यहाँ अर्को संस्थाले पनि पोषणमा काम गर्छु भनेर हामी कहाँ अहिले यो गर्भवती महिलालाई के छ त उहाँको रक्तअल्पता पोषणको अवस्था, त्यसमा काम गर्छु भने उहाँहरू पनि आउनु भएको छ। सँगसँगै अब हामीले रोगको सर्भिलेन्सहरू गर्ने त्यो काम पनि सरह रोगको विशेष गरेर महामारी हुने खालको रोगलाई पनि सर्भिलेन्स गर्ने भनेर त्यो हिसाबले काम पनि स्वास्थ्यकर्मी तालिम दिएर त्यो पनि भइरहेछ। यस्ता खालको कार्यक्रमहरू भइरहेछ अहिलेसम्म हाम्रो।
1: जस्तो पूर्णखोप सुनिश्चित पालिकाको लागि पनि तयारीमा हुनुहुन्छ नि?
2: एकदम पूर्णखोपको त हामी हाम्रो हरेक वडाबाट, 9 वटै वडाबाट हामी कहाँ हामीले वडा हाम्रो पूर्णखोप हाम्रो भइसकेको छ भनेर आउनु भएको छ। अहिले हामीले पालिकाले हाम्रो 3 वडा हामीले छोड्नु भएको छ, वार्ड नम्बर 3, वार्ड नम्बर 5 र वार्ड नम्बर 9, यो 3 वडामा हामी स्वास्थ्यकर्मी हामी आफै पनि गएको छौँ। त्यो जनप्रतिनिधिलाई लिएर हामीले गएका 60 वटा घरमा गएर हरेक वडाको 60 घर भन्नाले हामी पालिकाभरिको 180 वटा घरमा गएर त्यहाँ के छ त बच्चा 16 महिनादेखि 59 महिनाको बच्चाले समयमा खोप लगाएको छ कि छैन, कुनै छुट्याएको छ कि छैन भनेर हामीले त्यो पनि अहिले सर्भिलेन्स गरिरहेछौँ, सर्वेक्षण गरिरहेछौँ। त्यो डाटा आइसकेपछि त्यसपछि हामीले जिल्ला समन्वयलाई अनुरोध गर्छौँ, जिल्ला समन्वयले अनुरोध गरेर यो महिनाभित्र हामीले पूर्ण खोप सुनिश्चित तथा दिगोपना जुन हामी हरेक वर्ष गर्छौँ यो वर्ष पनि गर्ने तयारीमा छौँ, त्यसमा लागिरहेछौँ।
1: अनि यहाँहरूले नसर्ने रोगलाई पनि प्राथमिकता दिएर काम गरिराख्नु भएको छ, र अहिले सरकारले पनि पेन्डी प्याकेज भन्दो रहेछ कि विपदलाई पनि जोड्नुपर्छ भनेर एक खालको अभियान चलाइरहेको बेला नसर्ने रोगको अवस्था चाहिँ के छ?
2: नसर्ने रोगको अवस्था पनि हामीले मैले अघि भने काम गरिरहेको छु। अहिले हामीले विशेष गरेर ज्येष्ठ नागरिकहरूलाई भनौँ न नगर प्रमुख घर दैलो कार्यक्रम, नगर प्रमुख घर दैलो तथा अपाङ्गता भयो, किन घरमा कति मान्छेहरू आउनु नसक्ने खालका पनि छन्, उहाँलाई घरमा गएर जाँच दिने, उहाँको बिपी दिने, उहाँको सुगर जाँच गरिदिने, अनि त्यो हिसाबले हाम्रो महिना महिनामा सबै वडाको विशेष गरेर 1 नम्बर वडामा त अलिअलिको 10 शिविरतिर हुन्छ भने अरू वडाकोमा हामीले हरेक महिनामा 4 महिना लगातार गर्ने भनेर चैत वैशाख जेठ असार 4 महिना हाम्रो यो स्क्रिनिङ भइरहेछ। अब एनसिसी केसहरू पहिलाभन्दा बढ़िरहेको छन्, पहिलाभन्दा हामी कहाँ, किनकि औषधि उपचार त धेरैले गर्नुभएको छ तर हामी कहाँ त्यो डाटा चाहिँ छैन, त्यो डाटाको लागि हामीले अब यो वर्ष हामीले काम गरिरहेछौँ। अब आगामी वर्ष अर्को वर्षदेखि त अझै हामीले यो हाम्रो शरीर स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र त्यहीँबाट हामीले एनसिडीको एउटा सिकल सेलको 2 कार्यक्रम त्यहीँबाट सञ्चालन गर्ने भनेर त्यो टिआरमा राखेका छौँ, त्यो आधारमा हामी त्यहाँबाट पनि गर्छौँ। र हामी जो मेन चाहिँ प्रोफाइल निर्माण गर्ने भन्ने छ, हामी कहाँ ठ्याक्कै डाटा छैन, किनकि कोही मान्छे नेपालबाट उपचार गर्नुहुन्छ, कोही धनगढीबाट गर्नुहुन्छ, कोही इन्डियाबाट खाना ठ्याक्कै त्यो छैन, त्यसको लागि हामीले अब घर दैलै गरेर भए पनि प्रोफाइल निर्माण गर्ने, त्यो अनुसारमा उहाँलाई ठ्याक्कै एक्जेक्ट डाटा आउँछ भन्ने लाग्यो, त्यो अनुसारमा हामी अगाडि बढाउने भन्ने छ।
1: जो गर्मीको समय सुरु भएको छ नि त, अब पानी पनि वर्षा पनि हुन थाल्यो, जस्तो डेङ्गु मलेरिया जस्ता रोगहरूको संक्रमण धेरै देखिने भएको बेला भएर यो बेलामा कस्तो प्रयासहरू हुँदैछ?
2: डेङ्गुको लागि पनि हाम्रो कार्यक्रम छ, यो तत्काल तुरन्तै हामीले अब यो डेङ्गुको लागि महिला स्वयंसेवकलाई सरकारवाला तालिम दिने कार्यक्रम छ अभिमुखीकरण, र हामीले समुदायमा चाहिँ लार्वा नष्ट गर्ने खोज्ने नष्ट गर्ने अभियान हाम्रो तत्काल हुनेवाला छ यो महिनाभित्रै। हरेक वर्ष चाहिँ यो वर्ष पनि अब गर्मी आम सुरु भइसकेको छ, हामीले अब यो खाल्टाकुटी पुर्नुपर्छ, झुल लगाएर सुत्नुपर्छ, हाम्रो महिला स्वयंसेवक र हाम्रो अन्य जनप्रतिनिधि र सरकारवाला हाम्रो सशस्त्र प्रहरी जनपद प्रहरी उहाँलाई लगाएर त्यो हाम्रो चाहिँ लार्वा नष्ट गर्ने समुदायमा जाने र लार्वा नष्ट गर्ने जहाँ जहाँ त्यो लार्वाहरू बढ्ने सक्ने खालका सम्भावना भएका छन् त्यो टायरहरू गमलाहरू त्यस्तोलाई त्यसलाई नष्ट गर्ने त्यो खालको कार्यक्रम हामीले गत वर्ष पनि गरेर यो वर्ष पनि हाम्रो तयारीमा छौँ. हामीले हाम्रो साथी शाखाकै मान्छेलाई जिम्मा दिएका छौँ. हामीले जिम्मेवारी बाँड्नु भएको छ. उहाँले तत्कालै गर्नुहुन्छ होला.
1: अनि अर्को चाहिँ मानसिक स्वास्थ्य.
2: मानसिक स्वास्थ्यको लागि हाम्रो अभियान भइरहेछ. अहिले हामीले विशेष गरी टोल विकासमा हाम्रो टोल विकास संस्थामा हाम्रो काउन्सिलर हुनुहुन्छ. टिका नगरपालिका दुईजना काउन्सिलरहरू गएर विदा भए पनि विदाको बेला पनि उहाँहरू वडा वडामा टोल टोलमा गएर यो अभियान सचेतनामूलक अभियानहरू सञ्चालन गराउनु भएको छ. यो महिनाभरि उहाँले गर्नुहुन्छ. संसदको अन्य क्रियाकलाप पनि अब हाम्रो वार्ड नम्बर 2 र वार्ड नम्बर 6 जुन सेवा दिन्छौँ हामी त्यसो टिकाउ अस्पतालमा चाहिँ मानसिक रोगको डाक्टर आउनुहुन्छ. महिनामा 3 दिन आउनुहुन्छ. दोस्रो तेस्रो चौथो शनिबार त्यहाँबाट पत्ता लागेका बिरामीहरूलाई हामीले हाम्रो संस्थाबाट पनि हामीले औषधि दिने हामी कहाँ 12-13 प्रकारको मानसिक रोगको औषधि हामी कहाँ छ. हामीले पालिकाले हामीले आफैले किनेर अन्त प्रदेश सरकारबाट मागेर त्यो हाम्रो वार्ड नम्बर 2 र वार्ड नम्बर 6 हामी वितरण गरिरहेको छौँ. सँगसँगै एवेरनेस कार्यक्रम त्यो नलागोस् नहोस् होइन त्यस्तै आत्महत्याको समस्या पनि अहिले बढिरहेछ पहिला भन्दा. त्यो कुराहरूलाई हामीले सचेत गराउनलाई यो टोल विकास संस्था मार्फत पनि कार्यक्रम साथीले गरिरहनु भएको छ. अहिले चाहिँ निरन्तर भइरहेको छ.
1: अर्को कुरा चाहिँ जस्तो विद्यालयमा पढ्ने किशोर किशोरीहरू के उनीहरूमा पनि एक खालको मानसिक समस्याहरू देखिँदो रहेछ जस्तो हामी भन्छौँ नि. सँगै धेरै किशोरीहरू बेहोस भए यस्तो यस्तो कुराहरू धेरै सुन्छौँ नि त. यो पनि मानसिक स्ट्रेट भएर हो भन्ने छ नि.
2: यसको लागि हाम्रो 20 विद्यालयमा हामी यसपालि तुरन्तै हामी 20 विद्यालयमा मानसिक स्वास्थ्य मध्ये हामीले त्यहाँ संवाद कार्यक्रम राखेका छौँ. संवाद कार्यक्रम किशोर किशोरी संवाद कार्यक्रम भनेर सँगसँगै अब अस्ति भर्खर हाम्रो सिभिल नेपालले पनि अब तीनवटा विद्यालय 2 विद्यालयमा एउटा हाम्रो नगर कार्यपालिकाका कर्मचारी र टिचरहरूलाई पनि हामीले तालिम दिएका छौँ. उहाँहरूले पनि के न के अलिकति सचेतना भएको छ. सँगसँगै अब हामीले पनि हाम्रा 14 विद्यालय मार्फत पनि किशोर किशोरी मार्फत पनि त्यो कार्यक्रम गरिरहेको छौँ. हामीले सँगसँगै अब हाम्रो तत्कालै 20 विद्यालयमा सामुदायिक प्लस बोर्डिङमा पनि हामीले कार्यक्रम राखेका छौँ. त्यहाँ हामीले काउन्सिलरलाई पठाएर उहाँलाई त्यहाँ ग्रुपमा राखेर प्रत्येक विद्यालयबाट छोड्नुभएको विद्यार्थीलाई राखेर यो कुराहरू जुन यहाँले भन्नुभयो त्यसलाई हामी ऊ भन्छौँ कन्भेन्सनल डिसअर्डर भन्छौँ. कन्भेन्सन त्यो काँप्ने बच्चाहरू एकचोटि बेहोस हुने त्यसलाई कन्भेन्सनल डिसअर्डर भन्छौँ. त्यो खालकोलाई हामीले के गर्ने भन्ने खालको चाहिँ छ. अब त्यो पहिला भन्दा घट्ने क्रममा छ तैपनि त्यो अवेरनेसको कार्यक्रममा र हाम्रो छ.
1: मेरो अन्तिम प्रश्न जस्तो यो लामो समय चाहिँ स्वास्थ्यमा काम गरिरहँदाखेरि अहिलेको आवश्यकता अनुसार कस्तो खालको योजना चाहिँ परिवर्तन गर्न पाए अथवा चाहिँ ल्याउन पाए हुन्थ्यो भन्ने लागेको छ तपाईँलाई?
2: अब यो कार्यक्रम त हाम्रो परम्परागत कार्यक्रम मात्रै भइरहेको छ. अहिले त परम्परागत कार्यक्रम भन्छौँ हामी. माथि स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम गर्यो भने सशक्तमा दिन्छ. थोरै थोरै बजेट राखेको हुन्छ. कसैमा 10,000 कसैमा 20,000 त्यो खालको छ. अब आफ्नै हिसाबले हामीले कार्यक्रम गराउनु पाएको भए त्यो राम्रो हुन्थ्यो. त्यो खालको छैन. तैपनि अब यो वर्ष हेरौँ अब हामी कहाँ के योजना त हामीले बनाएको छौँ. त्यसमा अलिकति नयाँ खालको पनि के नयाँ पनि दिनुपर्छ. हाम्रो त के छ भने यता स्वास्थ्यको प्रोफाइलले निर्माण गर्नुपर्छ भन्ने छ कि. हामी कहाँ यो नगरपालिकाभरिको जीपीएस लिएर स्वास्थ्यको प्रोफाइलले बनाउने हामी कति छ नि त. अब त्यो ठ्याक्कै अब त्यो जनसङ्ख्यामा पनि एक करोड जनसङ्ख्या हामी कहाँ छैन. जनसङ्ख्या पनि 1 करोड आओस्. त्यहाँ कस्ता खालका चाहिँ बिरामी छन् होइन, कस्तो खालका समस्या भएका छन् त्यो लिनु पाएको त्यो हिसाबले अरू संस्थालाई पनि देखाउन सजिलो हुन्थ्यो भन्ने खालको छ. त्यो हामी कहाँ छैन. त्यो एउटा गर्नु पाए त त्यसको लागि बजेट अलिक बढी नै चाहिन्छ. त्यो हामीले त्यो गर्न सकेका छौँ. लगायत अन्य हाम्रो केही वडाबाट पनि साथीहरूकोबाट हाम्रो इन्चार्ज साथीलाई पनि अस्ति हामीले अनुरोध गरेका थियौँ. उहाँले पनि त्यो नयाँ कार्यक्रम गर्नुपर्छ भने दिनुभएको छ. त्यो सबै कम्पाइल गरेर हामीले अब आगामी बैठक कार्यपालिकामा छलफल गरेर त्यो नयाँ नयाँ कार्यक्रम दिने कि भनेर सोचिरहेको छौँ. अब त्यो अनुसारको तयारीको क्रममा छौँ. त्यो हुन सकेको छैन. हेरौँ अब बजेट नगरपालिकाले कति दिन्छ त्यो आधारमा नयाँ कार्यक्रम तय गर्नेछौँ.
1: हुन्छ, समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद.
2: ल हुन्छ, धन्यवाद. मलाई पनि बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद छ यहाँलाई.
0: टिकापुरमा नगर प्रहरी र सवारी चालक, फायर फाइटर, सरसफाई कर्मीलाई दमकल लगायत आगलागी नियन्त्रण सामग्री सञ्चालन सम्बन्धी 7 दिने तालिम दिइएको छ. 20 दिइएको तालिम टिकापुर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कैलाली र सशस्त्र प्रहरी 7 नम्बर वैद्यनाथ वाहिनीको प्राविधिक सहयोगमा भएको हो. पालिकामा हाल 3 फायर फाइटर मात्र छन्. आगलागी भएमा धेरै जनशक्ति चाहिने भएकाले अन्यलाई पनि तालिम दिइएको हो. तालिममा आगलागी नियन्त्रण, प्राथमिक उपचार, खोज तथा उद्धार बारे सिकाइएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ.
3: हामीले टिकापुर नगरपालिकामा पहिला भन्दा दिनानुदिन यो गर्मी महिनामा आगलागी जन्ने घटनाहरू बढ़िरहेका छन्. खास गरेर अहिले यो आगलागीको उसमा इलेक्ट्रिक सर्ट भएर बढ़ी आगलागी हुँदै गरेको अवस्था हाम्रो जुन हरेक जुन दमकलले निभाउन जाने क्रममा भेटेको थियो। त्यसकारण चाहिँ अब कस्तो खाले आगलागीमा कसरी आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा धेरै कुरा फायर फाइटरलाई पनि थाहा नहुने, सँगसँगै फायर फाइटर जम्मा हामीसँग तीनजना मात्रै हुनुहुन्छ। एउटा दमकलबाट आगलागी नियन्त्रणको लागि कम्तीमा पनि एकचोटिमा पाँचजना फायर फाइटर र एकजना ड्राइभर जुन गुरुजी आवश्यक पर्ने हुन्छ, किनकि उहाँहरूको सेफ्टीको कुरा पनि हुन्छ। जसमा टिकापुर नगरपालिकामा अहिले तीनजनाले आगो नियन्त्रण गरिराखेको उसमा उहाँहरूको सुरक्षालाई मध्यनजर गर्दै हामीले टिकापुर नगरपालिकामा रहेको जनशक्ति नगर प्रहरी र सरसफाई कर्मीलाई पनि आगलागी जन्ने जुन सामग्रीहरू सञ्चालन, दमकल सञ्चालन लगायतको जुन फायर एस्टिग्युसरहरू सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले उहाँहरूलाई पनि दियो भने सँगसँगै उहाँहरू पनि तालिममा जानुहुन्छ र उहाँहरूको सुरक्षा पनि हुन्छ। र आगलागीको घटना निभाउने क्रममा, नियन्त्रण गर्ने क्रममा त्यहाँ जस्तै प्राथमिक उपचार गर्नुपर्ने होला, उद्धार गर्नुपर्ने होला, घरभित्र फँसेका मानिसहरूलाई बाहिर कसरी निकाल्ने भन्ने पनि उहाँहरूलाई ज्ञान हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले सँगसँगै आगलागी नियन्त्रण पनि र आगलागीमा फँसेकालाई उद्धार गर्ने र उद्धार गरिसकेपछि प्राथमिक उपचार गरेर अस्पतालसम्म पुर्याउने ज्ञानको आवश्यक पर्छ भनेर हामीले यसपालि नगर प्रहरी र सरसफाई कर्मी सहितलाई जोडेर जुन र पुरानो फायर फाइटरलाई पनि पुनर्ताजगी हुन्छ भनेर 20 जनाको टोलीलाई चाहिँ हामीले यो आगलागी जन्ने नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरेको हो।
0: तालिम पाएपछि नगर प्रहरी रिमा साउत तालिमपछि आगलागी नियन्त्रणका कार्यमा खटिन सहज हुने बताउनुभयो।
4: आगलागी सम्बन्धी यहाँभन्दा पहिला हामीले केही पनि जानकारी थिएन, अनि यो चोटि हामीले आगलागी सम्बन्धी तालिम लियौं। आग कसरी निभाउने, आगका प्रकारहरू कति हुन्छन् भन्ने विषयमा हामीले जानकारी पायौं र सिक्यौं। अब हामीलाई सजिलो तरिकाले हामी यो आगो नियन्त्रण गर्न सक्छौँ।
0: आगलागी नियन्त्रण गर्ने फायर फाइटर चन्द्रसिंह सुनार तालिमपछि आगलागीका प्रकार, पहिचान, सामग्री प्रयोग र आफ्नो सुरक्षाबारे ज्ञान मिलेको बताउनुहुन्छ।
5: विगतमा पनि यो दमकल सम्बन्धी तालिम लिएको थियौं र अहिले सशस्त्र प्रहरी र म पनि त्यसमा सहभागी थिएँ। तर अहिले यो तालिम लिएर म लगायतका दमकल शाखा लगायतका नगर प्रहरी अनि सरसफाईको कर्मचारीहरूले उहाँहरूलाई पनि हाम्रो सहयोग लागि यो तालिम लिएको थियो। मैले अब यही आगो कसरी लाग्छ, आगोको पहिचान गर्ने, कति प्रकारका आगा हुन्छन्, त्यसलाई निभाउने कुन कुन एजेन्टको प्रयोग गर्ने भन्ने कुरो जानकारी भयो। प्रसङ्गले सुरक्षा हेलमेट लाउने, जुत्ता लाउने, पन्जा लगाउने।
0: नगर प्रहरीका इन्चार्ज पहल बहादुर शाह, दमकल कसरी सञ्चालन हुन्छ, पालिकामा भएका आगलागी नियन्त्रणका सामग्री कसरी प्रयोग गर्ने, सबै आगो पानीले मात्र निभाउन सकिँदैन भन्ने ज्ञान भएको बताउनुहुन्छ।
6: केही दिन अगाडि दमकलको तालिम लग्यौं र आगलागीका घटनाहरू प्रतिदिन बढ्दै गएको कारणले यहाँभन्दा अगाडि हामीलाई दमकलको बारेमा कुनै पनि ज्ञान थिएन। हामीसँग 2 जना मात्र फायर फाइट साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले 2 जनाले मात्रै गर्न सकिँदो रहेछ, यसको लागि धेरै जनशक्तिको आवश्यकता पर्दो रहेछ, त्यसपछि नगर प्रहरीलाई पनि तालिम दिनुपर्छ भन्ने नगर हामीलाई तालिम दिइसकेपछि हामीलाई ती भएका इक्विपमेन्टहरू के कसरी युज गर्ने, कुन इक्विपमेन्टहरू कहाँ कहाँ युज गर्ने त्यो पनि थाहा थिएन। त्यो पनि राम्रोसँग सिक्ने मौका पायौं। त्यसपछि आगो लागिसकेपछि हामीले कुन कुन कुरामा ध्यान दिनुपर्छ, पानी फाल्ने पाइपहरू कसरी लैजानुपर्छ, कसरी त्यसलाई सम्हाल्नुपर्छ, र आगो भनेको एउटै किसिमको हुँदो रहेछ, विभिन्न प्रकारका आगोहरू हुँदो रहेछन्, आगोमा कुन कुन ग्यासहरू प्रयोग गर्ने, कसरी गर्ने भन्ने कुरा राम्रोसँग सिक्यौं र यो तालिमले हामीलाई धेरै नै ज्ञान दियो।
0: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
7: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
8: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार, व्यवसाय, पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
8: प्रत्येक व्यवसायले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
9: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
8: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
9: म्याद नागेका, गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
8: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालन सामना गर्नुपर्नेछ।
7: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
8: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
8: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
0: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
10: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्रलाई धन्यवाद दिँदै म प्रस्तोता रत्नापुन मगर पनि विदा हुन्छु। नमस्कार।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रला रोड टिकापुर कैलाली
6: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 98017 10672
10: स्वास्थ्यका लागि पानी

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल साइनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनुपर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

छोरी नरो त्यस्तो अल्लाहले बल्लाले त्यस्तो सोर्पेको पछि लागेर नि हुन्छ त्यस्तोको पछि नलाएको छोरी म तिमीलाई राम्रो केटा खोजेर बिहा गर्दैछु नरो नरो।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
5: यो ओसीएमसी भनेको के आयो फेरि
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
5: ओसीएमसीले के सहयोग गर्छ त
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584 89213 इमेल ocmcTikapur@gmail.com

0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराएती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
2: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: ए रजनी, त्यो पहिला बासको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
4: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
3: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
4: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
3: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
4: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला ठाले बस्नु है।
3: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
4: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
5: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
11: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
10: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
11: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
12: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
13: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
14: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
13: के गर्छ र सन मेडिकेयरले?
14: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
13: यति गरेपछि धेरै राहत हुने रहेछ त।
14: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यौ होइन त तिमीहरूले?
13: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
15: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
16: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
15: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
16: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
17: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
18: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
19: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
20: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
20: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
21: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
20: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
21: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
0: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
20: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
0: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
20: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
0: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
20: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
0: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
22: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडी, फोन नम्बर 9648336213।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
3: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
6: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
7: यही जे 23 गते शनिबारका दिन
6: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
6: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
7: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
6: सम्पर्क नम्बर 091560267, मोबाइल नम्बर 98259713375 र 98046171598।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
1: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
1: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844-48-6073 र 9814-68-02-04।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्या
5: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513326। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।
5: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
6: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
7: यही जे 23 गते शनिबारका दिन
6: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
6: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
7: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
6: सम्पर्क नम्बर 0915602067, मोबाइल नम्बर 9825769375 र 9846178598।
8: जरूर हाई क्लास उठ रहे का
9: वो हेरी साली क्या है हमारे साली राम राम चलो साली जाई मेला खेले। चलो तर जम्मा।

পালা খাই গেল শাড়ি দেখ বৈঠম মতে মেহাল।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो,
1: हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588।
3: के तपाईलाई थाहा भयो?
4: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
3: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
4: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
3: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
4: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
3: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
4: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
5: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
6: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
8: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
7: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
9: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
8: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता। टीकापुरमा यही जेठ 23 र 24 गते अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा संघ र प्रदेशका संसदका पदाधिकारी सहभागी हुने। सुदूरपश्चिमको बजेट वितरणमुखी भन्दा नतिजामुखी र युवालाई रोजगारी सृजना गर्ने हुनुपर्ने सरकारवालाको धारणा र

0: अब खोज खबर विस्तारमा जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 18 गाउँसभाको बिहिबार आज बसेको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। गाउँपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाई उपलब्धि र टिकाऊ दर अभिवृद्धि गरिने र दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति एवं आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइने नीति लिएको छ। शिक्षाको गुणस्तर र सिकाइ उपलब्धि सुधारका लागि नतिजा विश्लेषण, निरन्तर विद्यार्थी मूल्यांकन, प्रगति समीक्षा तथा आधारभूत कक्षा 8 र माध्यमिक शिक्षा परीक्षा कक्षा 10 लक्षित शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले लिएको छ।
1: विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाइ उपलब्धि, टिकाउ दर र अभिवृद्धि गरिनेछ। साथै दलित तथा विभिन्न विद्यार्थीलाई छात्रवृत्ति एवं आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइनेछ। शिक्षाको गुणस्तर र सिकाइ उपलब्धि सुधारका लागि नतिजा विश्लेषण, निरन्तर विद्यार्थी मूल्यांकन, प्रगति समीक्षा तथा आधारभूत कक्षा 8 र माध्यमिक शिक्षा परीक्षा कक्षा 10 एसई लक्षित शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ।
0: गाउँपालिकालाई आर्थिक वर्ष 2084-85 भित्र पोषण मैत्री पालिका घोषणा गरिने, गाउँपालिकामा 1500 अस्पताल स्थापनाका लागि पहल गरिने, विभिन्न रोगका स्क्रीनिङ शिविर सञ्चालन गरिने, सिकल सेल प्रभावितको निशुल्क बीमा कार्यक्रमलाई निरन्तरता दिने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: गाउँपालिकामा 1500 अस्पताल स्थापना गर्ने राष्ट्रिय नीति अनुसार अस्पताल स्थापनार्थ आवश्यक पहल गरिनेछ। क्षयरोग, कुष्ठरोग, मलेरिया, डेंगू आदि सोरा रोगहरूको निशुल्क स्क्रिनिङ शिविरहरू सञ्चालन गरिनेछ। सिकल सेल प्रभावित घर परिवारको निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
0: बालमन्त्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने, लैंगिक समानता तथा समावेशीकरण को आधारमा काम गर्ने, मुक्त कमलरीको उत्थानका लागि आवश्यक पहल गर्ने नीति लिएको छ।
1: बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गर्नेछ। सामाजिक कुरूति, कुप्रथाहरू, लैंगिक हिंसा, बाल विवाह, छुवाछुत प्रथा, जाति विभेद आदि अन्त्य गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। लैंगिक समानता तथा सामाजिक समावेशीकरणको आधारमा योजना निर्माण र विकास प्रक्रियामा सम्पूर्ण वर्ग, लिंग र क्षेत्रको सहभागितालाई बढ़ावा दिइनेछ। मुक्त कमलरीहरूको उत्थानका लागि आवश्यक पहल गरिनेछ।
0: एक घर एक धारा तथा स्वच्छ खानेपानीको अवधारणामा काम गर्ने, सामाजिक सुरक्षा तथा पंजीकरणलाई प्रभावकारी बनाइने, अति विपन्न तथा असहाय परिवारका कुनै सदस्यको मृत्यु हुन गएमा सामाजिक सहायता प्रवर्धन गर्न घरभेट कार्यक्रम सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रमलाई निरन्तरता दिने, बाली बीमा कार्यक्रम लागू गर्ने, कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने, प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा अनुदानका व्यवस्था गरिने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
1: उत्पादनमा आधारित अनुदान सेवा कार्यक्रमलाई निरन्तरता दिई बाली बीमा कार्यक्रम लागू गरिनेछ। कृषि तथा पशुजन्य उपजहरूको बजारीकरणमा सहजता ल्याउन कृषि एम्बुलेन्स सेवा यथाशीघ्र सञ्चालनमा ल्याइनेछ। कृषि उत्पादकत्व वृद्धि गर्न रक्षा नै उन्नत र वर्णशंकर जातका बिउको प्रयोगमा बढ़ावा दिई माटो सुधार तथा व्यवस्थापनका लागि प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा अनुदान सेवाको व्यवस्था मिलाइनेछ।
0: माघमा आधारित पशुपन्छी पालन तालिमको आयोजना गरिने, पशुपन्छीको खोप कार्यक्रमलाई निरन्तरता दिने, निशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रमलाई सञ्चालन गरिने नीति पनि गाउँपालिकाको रहेको छ।
1: स्थान विशेष र सम्भाव्यताको आधारमा पशुपन्छी विशेषको पकेटहरूलाई केन्द्रबिन्दु मानि व्यावसायिक पशुपालन प्रणालीको विकास गरिनेछ। साथै पशुपालन व्यवसाय प्रबन्धनका लागि माघमा आधारित पशुपन्छी पालन तालिमको आयोजना गरिनेछ। पशुपन्छीहरूमा रोग लाग्न नदिनका लागि खोप कार्यक्रमलाई निरन्तरता दिनेछ।
0: सहकारी संघ संस्थालाई क्षमता अभिवृद्धिमा जोड़ दिने, सहकारी संस्था दर्ता, नियमन, मर्जर, खारेजी र अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
1: सहकारीको मूल्य मान्यता र सिद्धान्तहरूलाई अनुसरण गर्दै सहकारी शिक्षा, तालिम र सूचना प्रणाली, कोपोमिस लगायतका व्यवस्थापक प्रणालीहरू प्रभावकारी बनाउन सहकारी संस्थाहरूलाई क्षमता अभिवृद्धिमा विशेष जोड़ दिनेछ। सहकारी संस्था दर्ता, नियमन, मर्जर, खारेजी र अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
0: गाउँपालिकाभित्र रहेका होमस्टेलाई प्रवर्धन गरिने, स्थानीय मौलिक संस्कृति, भेषभूषा, खानपान, हस्तकला, लोककला तथा सांस्कृतिक परिस्थितिकरण मार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गरिने नीतिमा उल्लेख छ।
1: वार्ड नम्बर पाँचको अमौरी, वार्ड नम्बर छको जगतपुर र वार्ड नम्बर नौको बकलौगामा रहेका होमस्टेलाई व्यवस्थित गुणस्तरीय पर्यटक मैत्री बनाउँदै थारू संस्कृति परिकार लोककला र ग्रामीण पर्यटनसँग आबद्ध गरी पर्यटन प्रवर्धन गरिनेछ। गाउँपालिका क्षेत्रभित्रका प्रचलनमा रहेका सबै जातजातिहरूको चाडपर्व भाषा कला धर्म र संस्कृतिको सम्वर्धन तथा प्रवर्धन गरिनेछ।
0: विपद जोखिम न्यूनीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने मौसम पूर्वानुमान आधारित पूर्वकारी तथा समुदायमा आधारित विपद जोखिम तथा तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: विपद जोखिम न्यूनीकरण तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गर्ने वडा, विद्यालय, सामुदायिक वन तथा संस्थाहरूलाई प्रोत्साहन पुरस्कार तथा सम्मान गरिनेछ।
0: पूर्वाधार विकास क्षेत्रतर्फ गाउँपालिकाको प्रशासनिक भवनको निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गरिने, केही वडाका भवन निर्माण तथा मर्मतका लागि पहल गरिने, गाउँपालिकामा सञ्चालन भइरहेका अधुरा तथा क्रमागत आयोजनाहरूलाई समयमै सम्पन्न गर्न बजेटको प्रबन्ध गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य समयमै सम्पन्न गर्न विशेष प्राथमिकताका साथ आवश्यक बजेटको प्रबन्ध गरिनेछ। वार्ड नम्बर 5, 6, 7 वडा कार्यालय भवन निर्माण तथा 8 नम्बर वडा कार्यालयको भवन मर्मत कार्यको लागि आवश्यक पहल गरिनेछ। गाउँपालिकाभित्र निर्माण हुने भौतिक संरचनाहरू बाल मैत्री, अपाङ्ग मैत्री, लैङ्गिक मैत्री, विपद मैत्री बनाउन जोड़ दिनेछ। कर्मागत तथा अधुरा आयोजनाहरूलाई समयमै सम्पन्न गर्न आवश्यक बजेटको प्रबन्ध गरिनेछ।
0: कर संकलनको दायरालाई विस्तार गर्ने, शून्य सहनशीलताको नीति अवलम्बन गर्दै जनप्रतिनिधि तथा कर्मचारीको जवाबदेहीता अभिवृद्धि गरिने नीतिमा उल्लेख गरिएको छ।
1: कर संकलनको दायरालाई विस्तार गरी सम्पूर्ण नागरिक तथा व्यवसायहरूलाई कर प्रणालीमा आबद्ध गरिनेछ। कर प्रणालीलाई करदाता मैत्री, पारदर्शी र सरल बनाउन मोबाइल ब्याङ्किङ, लोकल लेभल रेभेन्यू पोर्टल LLRP, QR जस्ता सूचना प्रविधिका माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाइनेछ। भ्रष्टाचार जन्य क्रियाकलापहरूप्रति शून्य सहनशीलता नीति अवलम्बन गर्दै भ्रष्टाचार जन्य क्रियाकलाप न्यूनीकरणका लागि गाउँपालिकाका नीति तथा कानूनहरूको प्रचार प्रसार, कार्यविधि सरलीकरण, सूचनाको पारदर्शिता र
0: गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि केही सभाका सदस्यहरूले आफ्ना विचारहरू राख्नु भएको थियो।
2: गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य समयमै सम्पन्न गर्न साथै वडा नम्बर 5, 6, 7 वडा कार्यालय भवन निर्माणलाई विशेष प्राथमिकताका साथ आवश्यक बजेट प्रबन्ध गरिनेछ भन्ने छलफल भएको थियो र अहिले त्यो छैन र थप वडा नम्बर 8 भवन मर्मतका लागि मात्रै पहल गरिनेछ भन्ने थपिएको छ। अब यो कहाँ कसरी कसको त्रुटि भयो यसमा विशेष ध्यान आकर्षण गराउन चाहन्छु।
3: पुरान साबित के पुरोलेको सर्वे गराके पुरै बचाई पहिले वैश्विक तरिका से परिषद से पास मिल कहाँ मैं अनुरोध कर दू नाई तो फिर बहिष्कार बिना संभावना भवेका।
0: सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि राखेका धारणामा छलफल भएपछि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाबाट ध्वनिमतका आधारमा स्वीकृत भएको छ।
1: प्रस्तुत नीति तथा कार्यक्रममा हुन्न भन्ने आवाज नसुनेकोले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्दछु।
0: गाउँसभाको दोस्रो बैठक आउँदो असार 5 दिउँसो 1 बस्ने गरी पहिलो बैठक सकिएको छ। खोज खबरमा टीकापुरमा यही जेठ 23 र 24 अन्तर व्यवस्थापिका संसद सम्मेलन हुँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर FM।
4: जानकी गाउँपालिका 3 वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 26 समय दिउँसो 2 स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 वडा कार्यालय सुवर्णपुर।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
4: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
5: टीकापुर अस्पताल टीकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारको आगामी वर्षको बजेट संघीय सरकारको बजेटले समेट्न नसकेका कामहरू समेट्नुपर्ने सरकारवालाहरूले बताएका छन्। प्रदेश सरकारले केही नवीन योजनाहरू सञ्चालन गरेर रोजगारी सृजना र समृद्ध प्रदेश बनाउन सहयोग पुग्ने काम गर्नुपर्ने नागरिकको अपेक्षा छ। सहकर्मी एकेन्द्र तिमले सिन्हाको रिपोर्ट रत्ना पुनमगरबाट।
6: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 संघीय सरकारको बजेटले समेट्न नसकेका कामहरू संविधानत प्रदेश सरकारको दायित्वका कामहरू र केही नवीन योजनाहरू सञ्चालन गरेर रोजगारी सिर्जना र समृद्ध प्रदेश बनाउन सहयोग पुग्ने काम गर्नुपर्ने यहाँका नागरिकको अपेक्षा देखिएको छ। अर्थशास्त्री सहप्राध्यापक डाक्टर केशर बहादुर कुंवर कृषि र पर्यटनमा रोजगारी वृद्धि हुने, प्रतिफल देखिने, युवाको विदेश पलायन रोक्न सकिने योजनाहरूमा बजेट लगानी गर्नुपर्ने बताउनु।
7: समग्र सुदूरपश्चिम प्रदेश सरकारले कृषि विशेष गरी पर्यटनमा यो रोजगार वृद्धि कसरी गर्न सकिन्छ र युवाहरूलाई जुन विदेश गइरहेका युवाहरू छन् उहाँहरूलाई कसरी रोक्न सकिन्छ त्यसको लागि उहाँहरूको स्किललाई बढाउने खालका ट्रेनिङहरू र एन्टरप्रेनरसिपमा युवालाई कसरी जोड्न सकिन्छ त्यो कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ। किन भन्दा जसरी नेपालबाट ब्रेन ड्रेन भएर युवाहरू बाहिर गइरहेका छन् त्यसै गरी यो प्रदेशबाट पनि बाहिर गइरहेका छन्। त्यसले गर्दा युवालाई कसरी उत्पादनमा जोड्न सकिन्छ, रोजगारमा कसरी जोड्न सकिन्छ र स्टार्टअपमा कसरी
6: सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डाक्टर नाथुराम चौधरी पनि प्राविधिक तथा व्यावसायिक शिक्षा दिएर युवालाई तत्काल रोजगारी दिन सकिने विषयमा लगानी गर्नुपर्ने बताउनुहुन्छ।
8: प्रदेश सरकार तर्फबाटको जो शिक्षातर्फ छुट्याइने जो बजेट छ नि युवाहरू जो पलायन भइरहेको जुन ब्रेन ड्रेनको यहाँको अवस्था छ त्यसलाई रोक्नको लागि यस्तो खालको व्यावसायिक तथा प्राविधिक क्षेत्रका कतिपय विषयवस्तुहरू छन् त्यसमा विशेष फोकस गर्दा एउटा पहिलो प्राथमिकता त्यसलाई दिनुपर्ला जस्तो लाग्यो। एक अर्को कुरा जस्तो व्यावसायिक शिक्षाहरू जुन छ जुन त्यसलाई चाहिँ यति सार्थक बनाउनको लागि विभिन्न क्षेत्रका व्यावसायिक पक्षका जस्तो कृषिदेखि लिएर अन्य प्रविधि आइटीसँग सम्बन्धित त्यो क्षेत्रको लाई पनि समेट्ने गरी बजेट निर्माण गर्दा उचित हुन्छ जस्तो लाग्छ अहिलेको अवस्थामा।
6: टीकापुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष झपट बहादुर सोडारी प्रदेश सरकारले टीकापुर अस्पताललाई 100 शैयाको बनाउने नीति घोषणा गरिसकेकाले तदन रूपमा संगठन सर्वेक्षण गरी जनशक्ति र पूर्वाधार विकास गरी विशिष्टीकृत सेवा दिनुपर्ने बताउनुहुन्छ।
9: टीकापुर अस्पताललाई गुणस्तरीय सेवा प्रदानका लागि अबको आवश्यकता भनेको सुपर स्पेसलिस्ट अस्पतालको अवधारणा लिनुपर्छ, त्यो संगठन निर्माण गर्नुपर्छ। सामान्यत मान्छेलाई लाग्छ विशेषज्ञ अस्पताल र सेवा र सुपर स्पेसलिस्ट अस्पताल भन्छ, हामीलाई सेवा चाहिएको विशिष्टीकृत सेवा हो, यो संगठन संरचना अब निर्माण गरेर टीकापुर अस्पताल सँगै लैजानुपर्छ भन्ने आम मान्छेको धारणा छ र आवश्यकता पनि त्यही हो।
6: उद्यमी व्यवसायीहरू अबको लगानी वितरणमुखी भन्दा नतिजामुखी हुनुपर्ने बताउँछन्। केरा उत्पादक किसान दिपेन्द्र चौधरी बजेट वितरणमुखी भन्दा क्षेत्रगत र वस्तुगत रूपमा विशिष्टीकरण हुनुपर्ने बताउनुहुन्छ।
10: सुदूरपश्चिममा कैलाली कञ्चनपुरको हकमा अलिकति अन्न बाली पछिको थोरै हामीले निर्यात गर्ने हाम्रो प्रदेश भन्दा बाहिर निर्यात गर्ने उत्पादन भनेको केरा हो। केरा खेती व्यवसायीकरण गर्नेतिर र व्यवसायीकरणको लागि प्रविधि र प्राविधिकहरू सबै समेट्ने गरेर चाहिँ योजना बनाएर लैजानुपर्छ। किसानहरूलाई प्रविधि मैत्री बनाउने र बजारलाई सुनिश्चित गरिदिने तरिकाबाट बजेटिङहरू या योजनाहरू बनाएर लैजानुपर्ने देखिन्छ र कृषि व्यवसाय कृषिलाई उद्योगको रूपमा विकास गरेर लैजानुपर्छ र कृषिलाई उद्योगसँग एकदमै नजिकबाट जोडेर लैजाने खालको चाहिँ कार्यक्रमहरू बनाएर लैजानुपर्छ।
6: कृषि पर्यटन व्यवसायी कालो हमाल पर्यटनका पोइन्ट टू पोइन्ट पर्यटकीय क्षेत्र विकास गर्न सके सुदूरपश्चिमले पर्यटन व्यवसायबाट सहजै फाइदा लिन सक्ने बताउनुहुन्छ।
11: पर्यटनको लागि सुदूरपश्चिम सबभन्दा ज्यादा सम्भावना भएको क्षेत्र हो नेपाल अधिराज्यमा। त्यो किन भनेपछि काठमाडौँ 600 किलोमिटर टाढा छ र दिल्ली र लखनऊमा 3 करोड भन्दा बढी जनसङ्ख्या छ नेपालको जनसङ्ख्या बराबर, त्यो हाम्रो 400 किलोमिटर भित्र छ। हामीले त्यसैले टार्गेट गरेर यहाँ पोलिसी बनाउने हो इन्डियन टुरिस्टलाई हेरेर भनेपछि यो सबभन्दा समृद्ध प्रदेश हुन सक्छ। सक्छ। सरकारले पर्यटन भनेर पैसा खर्च गर्छ, केमा खर्च गर्छ भनेपछि जति पनि मन्दिर सन्दिर यता खर्च गर्छ। मेरो भनेको त मन्दिर सन्दिरमा दुईटा क्राइटेरिया राख्नु पर्यो, कि त प्राचीन हुनु पर्यो, कि त लोकप्रिय हुनु पर्यो। जो पनि त्यसलाई पैसा बाँटेर हुँदैन।
6: प्रदेश सभाका पूर्व सदस्य उमादेवी वादी संघको विनियोजनले निराश बनाएको क्षेत्रलाई पूर्ति हुने गरी प्रदेश बजेट आउनुपर्ने बताउनुहुन्छ।
12: वर्षौंबाट यो ठाउँमा डुबान क्षेत्र छ, बाढी पीड़ित छन्, त्यसमाथि पनि धेरै जसो छ, यो ठाउँमा दलितहरू नै मार्कामा पर्छन्। जहिले पनि केन्द्रको बजेटले त देखाइदियो आफ्नो रूपरेखा, तर प्रदेशको बजेट आउँदै आउँदा गर्दा प्रदेशको बजेटलाई चाहिँ मेरो आग्रह छ, जसरी भए पनि टिकापुरलाई समेट्नु पर्छ र टिकापुरको लागि के चिजको आवश्यकता छ त्यो सरकारले बुझेर हाम्रा लागि यहाँ दिनुपर्छ। र अर्को कुरा यहाँका दलितहरूका लागि, महिलाका लागि, जनजातिका लागि, बाघीका लागि पनि प्रदेश सरकारले पक्कै सोचोस् भन्ने आग्रह।
6: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख बलिराम चौधरी संघको दृष्टि र प्राथमिकतामा नपरेको अत्यावश्यक आयोजना प्रदेशबाटै हुने अपेक्षा गरेको बताउनुहुन्छ।
13: सुदूरपश्चिम प्रदेशले अब हाम्रो यहाँ चिनाउने भनेको अब टिकापुर पार्क भयो होइन, अनि हाम्रो यो प्रान्तिक कलेज छ नि त, हाम्रो यो टिकापुरलाई प्रदेश सरकारले रोकेको त्यो आइडियोस भन्ने हाम्रो, र यो सक्छ भने हाम्रो यो पथ्रया नदी र प्रणाली नदीको जुन बाँकी रहेको टर्बनहरू छ त्यो गर्दै भने सहज हुन्छ भन्ने छ दाजु। जस्तै रानी चम्लाको पनि अहिलेको त यो बेलुकुमा टर्बन छैन नि त, थापापुर जुन भजिङ नगरपालिकाको उताको छ अनि पारतिरको टर्बन हो, हाम्रो यताको पथ्रयाको नदीमा टर्बन होइन, त्यो आइडियोस भन्ने हो।
0: अब बाँकी खबर, कैलालीको टिकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन हुने भएको छ। अन्तर्व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुन लागेको सम्मेलन यही जेठ 23 उद्घाटन हुनेछ। सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष, सातवटै प्रदेशका सभामुख उपसभामुख, संघ र प्रदेशका संसदका सचिवालय लगायतको सहभागिता रहनेछ। जेठ 24 गते घोषणा जारी गरेर सम्मेलन समापन गर्ने गरी कार्यक्रम तय गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक यो सम्मेलन हुन लागेको हो। सम्मेलनमा कानून निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, संसदका कठिनाई लगायतका विषयमा छलफल हुनुका साथै संघ र प्रदेशका अनुभवहरू आदान प्रदान गरिने सभामुख भण्डारीले बताउनुभयो। सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सभामुख भण्डारीले मूलत कानून निर्माण तथा सभालाई कसरी अझ व्यवस्थित मर्यादित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित रहने बताउनुभयो। सभामुख, उपसभामुख तथा संसदका सचिवका छुट्टा छुट्टै समूह बनाएर यी विषयहरूमा छलफल गरिने बताएको छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीले गर्नुहुनेछ भने राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल विशेष अतिथिका रूपमा रहनुहुनेछ। उद्घाटनमा अध्यक्ष दाहालसहित प्रतिनिधि सभाका सभामुख डोला प्रसाद आर्याल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको शुभकामना मन्तव्य पनि दिने कार्यक्रम रहेको छ। त्यस दिन संघीय संसदका सचिव डाक्टर रोजनाथ पाण्डेले संसदका प्रमुख कार्यहरू तथा संघीय संसदकै सूचना प्रविधि विज्ञ विनित सत्यालले डिजिटल पार्लियामेन्ट सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। त्यस्तै संविधान सभा सदस्य खिमलाल देवकडाले कानून निर्माण प्रक्रिया, संघ प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी तथा पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालले आदर्श बजेट निर्माण प्रक्रिया र अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। सभा सञ्चालन लगायतका विषयमा अनुभव आदान प्रदान, पूर्व सम्मेलनहरूको समीक्षा, आगामी कार्यदिशा लगायतका विषयमा सबै प्रदेशका सभामुख र उपसभामुखले धारणा राख्नेछन्। दोस्रो दिनको सत्रको अध्यक्षता तथा सहजीकरण प्रतिनिधि सभाका सभामुख अर्यालले गर्ने कार्यक्रम छ। मञ्चको संयोजक प्रतिनिधि सभाका सभामुख रहने व्यवस्था छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
14: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33,
4: समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चौक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
15: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 0915600095 ओ मोबाइल नंबर 9848423759।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनावासको टीकापुर वन संरक्षण समितिले टीकापुर वनको संरक्षण गरिरहेको छ। आजको जनावासमा हामीले वनबाट के फाइदा भइरहेको छ भने वनका केही उपभोक्तालाई सोधेका छौं।
16: मेरो नाम लक्ष्मी देवी तिमली सिन्हा, व्यवसाय क्षेत्र वडा नम्बर 1 उपभोक्ता। हामीलाई धेरै सुविधा छ, गाई भैंसी घाँस पातको लागि। यो वन नभएर हामीले घाँस पात अन्त जानु पनि पड़ेको छैन। अब आफ्नो वन भएर भैंसी सैंसी पालेर दूध बाख्रा साख्रा पालेर बिक्री गरेर अनि छोरा छोरीलाई पढाएर आजभोलि कोही अस्ट्रेलिया छन्, कोही दुबई छन्, कोही कैता छन्। हामीले यसरी दुःख गरेर एकल महिला भएर पनि एकल महिला जस्तो दुःख अनुभव नभएर हामीले यो जंगल हुँदा एकदम सुविधा भएको छ। एकदम राम्रो होस्, अझ पनि हाम्रो वातावरणको लागि पनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो छ। अनि यता छेउमा यो कर्णाली छ, कर्णालीको लागि पनि हामीले यो जंगल रोक्नुपर्ने हुन्छ। आवश्यक छ यो जंगलको लागि। हामीले यो जंगल नभएर हाम्रो कुनै पनि उपाय छैन हाम्रो व्यवसायवासीको।
17: मनसर सावन सानदाय वनबाट कसो भने हामीलाई घाँस काट्न पाइएको छ, दौरो ठुँडो पाइएको छ, आफूलाई राम्रो अक्सिजन मिलिया छ, अनि नदी नजिकै छ, नदीले पनि फेक्ने भयो नि त, हामीलाई बाढ आउँदाखेरि पनि फेक्ने भयो, त्यहीको लागि पनि सुविधा छ। गाई भैँसी पाल्नेलाई पनि सुविधा छ, सबैतिरको एकदम राम्रो। किनभने गुजेर नहुने मान्छेले पनि एउटा भैँसी पालेर पनि गुजेर गरेका छौँ, एउटा गाई पालेर पनि गुजेर गरेका छौँ। दौरो यहाँकै छ, घाँस यहाँकै छ, खालि पानी मात्रै हाम्रो वनको छ, किन गुजेर हाम्रो सबै यसैको छ।
18: म मोती सिंह विश्वकर्मा। सामुदायिक वनमा जसै घाँस दाउरा भन्दा पनि यदि जंगल छैन भने जीवन पनि छैन। यो अहिले खाडी मुलुकहरू हाम्रो यो कार्बन उत्पादनको लागि हामीलाई यहाँ पैसा दिइराखेको भन्ने कुरो छ नि, उनीहरूको देशमा त वन जंगल छँदै छैन। त्यो यसलाई हामीलाई यो एउटा यो यहाँ वन जंगल जोगियोस् कि हामी पनि बाँचु केही दिन, यो पृथ्वीलाई बाँचिरहोस् भन्ने मान्यता तिनले गरेका छन्। मलाई के लाग्छ, यो एउटा यो पर्यावरणको हिसाबले विषालु साप भनेर हामी डराउँछौ नि, साप जति सबै मारिसकेपछि कुनै प्राणी नरहला नि, त्यो विष जति भयो भने सापले आफूले शोषेको हुन्छ। त्यस्तै किसिमले जुन कार्बन डाइअक्साइड छ त्यसलाई बोट बिरुवाले शोषेर हामीलाई अक्सिजन दिन्छ। त्यही हिसाबले बोट बिरुवा यदि छैन भने हाम्रो जीवन पनि छैन, त्यसको महत्वपूर्ण धेरै हुन्छ। साथसाथै जब जीवन छ त्यससँगै अब जोडिएका अगाडि पनि भन्नुभयो, जस्तै मरे पनि चाहिने दाउरा हो, जिउँदा पनि चाहियो, सबै कुरोमा जंगल नमरे हुँदैन। जस्तै हामी एउटा कुरो यसो गरौँ, जङ्गलको बाटोमा हिँड्छौँ, हामी बाइकमा हिँड्छौँ, जङ्गल आउने साथमा कस्तो शीतलता हुन्छ भनेपछि खालि सहरमा जाँदाखेरि हामीलाई कस्तो अनुभव हुन्छ त्यो भएको हुँदाखेरि पनि जङ्गल नभएले जीवन छैन सम्बन्ध, जङ्गललाई हामीले जोगाएर राख्नु अति महत्वपूर्ण हुन्छ। हामी त्यहाँ हाम्रो सन्ततिका लागि पनि हामीले जङ्गल जोगाउनु अनिवार्य हुन्छ।
19: मेरो नाम सरस्वती लोहार हो, एक नम्बर वडा हो। सन्दाबाटी घाँस दौरा सबतिरको सुविधा छ, सबतिर लगाएछन् बाढी बगाडी, यो पनि सबलाई लगायो, खुसानी ती सब लगाएछ, सबतिर सुविधा छ हामीलाई।
20: मेरो नाम बुढीराम थारू, यही बाटो हामी दौरा ऊबाट हामी धेरै राम्रो गरेका छौँ, पाएकै छौँ भनौँ। हाम्रो उपभोक्ता साथीहरू पनि यी काठ दौराको लाग्दा धेरै राम्रो पाएछन् सबैजना बनगल्की।
21: मेरो देवेन्द्र शाह, हामीले सुविधा धेरै छ, गाई मैसी अब घाँस काट्नु दौरा हरेक चिज गर्नु सब सुविस्ता छ, हामीलाई राम्रो भइरहेको छ, अझै राम्रो भयो राम्रो। अब राम्रोसित अब हामीले सुविस्ता हुन्छ, गाई मैसी पाल्नु दौरो ठुलो हरेक चिज या चिजमा राम्रो हुन्छ, खुसी छौँ एकदम।
0: अब खेल समाचार। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम पुरूष छनौट क्रिकेट प्रतियोगितामा बिहिबार आज मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एकको विजेता बनेको छ। कुशलले 126 रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाई 275 रन बनाएको थियो। जम्मामा आएको मलेसियाले 9 विकेट गुमाएर 108 रन मात्र बनाउन सक्यो। सिंगापुरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले आइतबार चीनलाई 221 रनले पराजित गरेको थियो। कुशलले सो खेलमा 129 रन बनाएका थिए। कुशलले त्यसलाई निरन्तरता दिँदै मलेसिया विरूद्ध अर्को शतकीय इनिङ खेलेका छन्। कुशल टी20 अन्तर्राष्ट्रियमा लगातार दोस्रो खेलमा शतक बनाउने विश्वका 10 ब्याटर हुन्। टी20 अन्तर्राष्ट्रियमा लगातार 2 शतक बनाउने सूचीमा भारतका सन्जु सामसन, इंग्ल्याण्डका फिल सल्ट, दक्षिण अफ्रिकाका रिले सोरोसु लगायतका खेलाड़ी रहेका छन्। यसै समाचारसँगै खोज खबर सकियो। अन्तमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिकाद्वारा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता। टीका प्रमा एजेड 23 र 24 गते अन्तर्व्यवस्था विकास सम्मेलन हुँदै, सम्मेलनमा संघ र प्रदेश संसदका पदाधिकारी सहभागी हुने। सुदूरपश्चिमको बजेट वितरणमुखी भन्दा नतिजामुखी र युवालाई रोजगारी सृजना गर्ने हुनुपर्ने सरकारवालाको भनाई र मलेसियामाथि नेपालको शानदार जीत। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश सौदालाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
22: आई बुढल्ला सुन्टो कि नै वानन्दिक भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी ना पट्टा नि पैना त
23: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
22: तुहार बाटास तरह तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान से कतरा सुघर बना कन लबाटी
23: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
22: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 ओ 98486-39261।
24: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारे को सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
25: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: परिवार में सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भाषा हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रन यह सूचना से जानकारी कराएती विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली

0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमाट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफै पाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2174 सम्पर्क हरे।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
2: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
1: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
3: सम्मानित व्यवहार गरौं। हिंसा मुक्त डिजिटल समाज बनाऊ।
2: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
4: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने, मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने, आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
5: एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
4: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ीभन्दा बढ़ी सुझाव लिइने, परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास, विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाई।
6: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा, एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
7: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
4: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलकुद छनौटमा नेपालको लगातार दोस्रो जीत।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: नेपाललाई जातीय छुवाछूत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरैजसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछूत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ।
1: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फील्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले CIN बताउनुभयो।
5: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
1: यस्तै ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फील्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकै सभापति डाक्टर ओजस्वी शेरजनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
9: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनान्सर नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक यही अन्त गर्छ।
1: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ सांसद र सरकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचन्दले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईँले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझावपछि मात्रै अघि बढ़ने बताउनुभयो।
6: एक्सपर्टहरूलाई पनि त्यो दिन एउटा आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो
1: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
10: त्यो उपकरणहरू त हुनै पर्यो, त्यो उपकरण यति महँगो हुन्छ, त्यो उपकरण नभइकन आयोस्ट दिँदैन, आयोस्ट भएन भने अहिले जस्तो भयो त्यो विदेशमा यसको मान्यता हुँदैन। त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने यो एउटा बन्ने सुरुबाट यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
1: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट, व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त

0: जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनु पर्छ।
1: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटनामध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
2: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिविम्ब झल्किरहेको जस्तो देखिन्छ।
1: पछिल्लो 24 देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले बसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर 2 मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 44-वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
3: सुशीला श्रेष्ठ। सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
4: यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
3: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टिकापुर नगरपालिकाको सूचना। टिकापुर नगरपालिकाको

0: आर्थिक एन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
1: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
0: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
1: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
0: समयमै कर तिरौं जरिवानाबाट बचौं।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
3: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
4: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
2: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
3: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषय उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्मा अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
9: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङबा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
10: ढुङ्गा थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रंगले छपेको, अब चाहिँ राम्रो बनाएपछि अब व्यवसाय होला जस्तो।
9: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङ्गोले:
11: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, होइन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
9: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ।
12: हामी यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
9: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
13: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट, त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
9: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्। तर भोटे नामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
14: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
8: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 बारेमा संसदीय समिति र सांसदहरूको विचारधारणा प्रस्तुत गर्दैछौं। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
19: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र परदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि मिनिस्टरले कुरा पनि उठाउनु भयो नि त, परदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं। र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7,000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुटे कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
20: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
21: विजिट नेपाल भन्ने 2013 एउटा अभियान चलाएको छु, त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन। हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको चाहिँ कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त। यसो क्षेत्रमा कामै नगरे मान्छे चाहिँ कहाँ आउँछ त? जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला खेला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढंगले हेर्छ। समितिमा आएपछि यसलाई उहाँहरूलाई चाहिँ हामी लिखित रूपमा तीन थम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ।
20: धेरै धन्यवाद मान्य जनकगिरीज्यू। थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
22: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ। सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ। तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्। यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र, पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खप्तर, बढीमालिका, रामा रोशन, सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
20: तपाईँले भूमिका खेल्नु भयो,
22: यसका लागि धन्यवाद। तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
20: धन्यवाद। मान्य साजिदा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
23: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन मलाई थाहा छ कोविडको समस्या मलाई थाहा छ भूकम्पको समस्या भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिजी यही हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ
0: नमस्कार सबैजनालाई म सुनिमा उदास आले अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो सांसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ यति दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गरौँछौ प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ
8: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन् एक वर्षमा देशभरि 63 जातीय विभेदका घटनाहरू भएका छन् र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: संगे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा न्यौला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक न्यौला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढ़ी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
3: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
2: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
4: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
2: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विधा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
3: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
2: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
3: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामीले सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि
2: काफीजी। अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
3: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिवेणीले बिहोर्नु पर्दैन।
2: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
3: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा। त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन। त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
2: अन्त्यमा काफीजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
3: तीनटा जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ। एउटा प्रागिक क्षति बेहोरिरहेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विधा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा नि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौं र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
2: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राज संस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
4: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ। एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
2: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राज संस्था पुनस्थापनाको आन्दोलन टुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
6: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
2: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
4: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन। मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
2: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्गदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
6: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
2: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
4: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रपामा नफर्किने गरी हामी निस्क्यौ।
2: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
5: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: बुका पिएर इठ कबु पेन्सिल इठ कबु झलै फटाका आज इठ काकना हो बाबा थियो ओस्ट पाटिन गतिलो ठाउँ से झोला आनला से त लड़का सामान निहरे
1: ओहो ई बुढा लिख में का हुई थी जरम भर भर भर आई रहत
0: का हुई कबु लड़का कपी हेरा कई ठ कबु पेन्सिल हेरा कई ठ कबु झोलै फटा कई ठ बढ़िया ठाउँ से झोला लाना नहीं चेक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंग वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरास गोर झोला आनला बाटी ना कबू लड़का कहाँ पिहरी थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटी ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर थी
1: लिया लिया मैं अभी ही जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
4: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ
3: सासानो कुरामा तनाव हुने
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने
3: कुलटमा लाग्ने
4: छटपटी हुने
3: मुटु धेरै ढुकढुक हुने
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला
3: टीकापुर अस्पताल टीकापुर कैलाली
5: टीकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ विद्यालय भर्ना गर्न राष्ट्रिय परिचय पत्र बनाउन सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राहदानी बनाउन नाबालक परिचय पत्र बनाउन बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो नभुल्नुहोस् है व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं जिम्मेवार नागरिकको परिचय दिऊ थप जानकारीका लागि टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय
6: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो
7: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ सिट सीमित छ आजै सम्पर्क गर्नुहोस्
6: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
7: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू
6: फराकिला कक्षाहरू
7: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
6: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
7: खेलकुद सुविधा
6: कम्प्युटर शिक्षा
7: स्वच्छ पिउने पानी
6: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ
7: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली सम्पर्क नम्बर 98584-24167
6: तपाईको भविष्य निर्माणको एक सहयात्री
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
9: असार 6 गते पहिलो शनिबार
8: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रायसिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डी फोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
10: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
11: डाक्टर आउने दिन असार 6 गते पहिलो शनिबार
8: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825677772
12: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बालबालिकाहरू बाल विवाहको शिकार हुन्छन् किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन् नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो बाल विवाह गर्ने गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक शिक्षक समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ बाल विवाह विरुद्धको अभियान
13: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
14: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो
15: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
14: पढाइ हुने विषयहरू
15: अनिवार्य नेपाली
14: अनिवार्य अंग्रेजी
15: सामाजिक गणित
14: ऐच्छिक लेखाशास्त्र
15: ऐच्छिक वित्त शास्त्र
14: ऐच्छिक अर्थशास्त्र
15: कम्प्युटर विज्ञान
14: भर्ना सम्बन्धी कार्यक्रमहरू
15: भर्ना फारम वितरण जेठ 1 गतेदेखि
14: भर्ना सुरु जेठ 3 गतेदेखि
15: कक्षा सञ्चालन जेठ 25 गतेदेखि
14: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-71 र 98-48-43-36-77
15: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली
16: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
17: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोड्नीको दूरबीनबाट शल्यक्रिया
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
17: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
18: जनरल फिजिसियन विशेषज्ञ सेवा
17: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
18: रोग सेवा
17: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
18: मनोचिकित्सक विशेषज्ञ सेवा
19: हरेक महिनाको 2, 3, र 4 शनिबार
18: र सिटी स्क्यान सेवा
17: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
18: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
17: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
18: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
17: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
18: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
17: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
18: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
17: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
20: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
21: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
20: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
21: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
20: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
21: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
22: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
23: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका, वार्ड नम्बर 1, ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा न्यौला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक न्यौला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
24: रजनी वहाँ 62 नम्बर लक्ष्मी बा देखाओ तो लिखाओ तो
25: मुर्दिन दाना देना जाला मैं काकर लक्ष्मी खा देती अपना
24: एक तो तपा बा का मुर्दिन खा रखे लक्ष्मी से बिगड़े से बक्सा की आनो हारी
25: छापन घिस्या चलाई नहीं हुई थी नहीं तो अमन दस आकर बेन घर भीतर आई लागी कल से भगे भी
24: पारक भीतर पेट का मुर्गी मुआडी और खादी कहीं का भगाए खोज रखो का
25: आराम कीड़ा फटिना मुँह साफ सीधे नीचे आकर कहीं का फलाम को जारी लगा बात तपा मुर्गी खेती पुगाइनु थे कि बेन अपना न दाठी दूर रिना
24: हो बिना तो क्या करना हो सपा देखती की दर नागा लगना रही देव सपा तो अपन घूम का बारी वोट कर लीता
25: हमारे खेल सापन से डरे ना नहीं बोली मुकर थे अमन से डरे था यदि क्यों जान अनजान में चलाई लगी पति रक्षा करत लाग व अपन बचाव करत लाग साम दस ना कर था
26: सापन से दूर रही सापन रीस नी लगाई वा नी जिसके साप मने देख कर डरे था नी चलाख दूर रहे साप नी दस्त तर हुक्र खैना फाज बाहिर निस्कन अब घास काटा बेल ख्याल बेल ड्याङ्ग बेल छुबेको छिल मनै मही मारकलाकबाट कना सबसक प्रतिरक्षा गर्न क्रममा साप दस लाग्र छ मनै सापन व्यक्ति कि मारक लाग्र छ ओसीको करबे फेर साप दस लाग्र छ
27: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइ लाग आधिकारिक वेबपेज www.sarpadansha.com
0: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्ग, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
15: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसिल अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपदपुर, दुर्गानगर, एकता नगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा न्यौला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक न्यौला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।

जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेदरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 18 गाउँसभाको बिहिबार बसेको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। गाउँपालिकाले विद्यालय उमेर समूहका सबै बाल बालिकाहरूको विद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाई उपलब्धि र टिकाउ दर अभिवृद्धि गरिने र दलित तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति एवं आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइने नीति लिएको छ। शिक्षाको गुणस्तर र सिकाई उपलब्धि सुधारका लागि नतिजा विश्लेषण नियन्त्रण, विद्यार्थी मूल्यांकन, प्रगति समीक्षा तथा आधारभूत कक्षा 8 र माध्यमिक शिक्षा परीक्षा कक्षा 10 समेत लक्षित शैक्षिक सुधार कार्यक्रम संचालन गर्ने नीति गाउँपालिकाले लिएको छ। गाउँपालिकालाई आर्थिक वर्ष 2084-85 भित्र बाल मैत्री पालिका घोषणा गरिने, गाउँपालिकामा 1500 अस्पताल स्थापनाका लागि पहल गरिने, विभिन्न रोगका स्क्रीनिङ शिविर संचालन गरिने, स्किल सेल प्रभावितहरूका लागि निशुल्क बीमा कार्यक्रमलाई निरन्तरता दिने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। बाल मैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गरिने, लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणामा काम गर्ने, मुक्त कमलरीहरूको उत्थानका लागि आवश्यक पहल गर्ने नीति लिएको छ। एक घर एक धारा तथा स्वच्छ खानेपानीको अवधारणा काम यसरी गर्ने र सामाजिक सुरक्षा तथा पंजीकरणलाई प्रभावित बनाई अति विपन्न तथा असहाय परिवारलाई कुनै समस्याको मृत्यु हुन गएमा सामाजिक सहायता प्रवर्धन गर्ने, घरभेट कार्यक्रम संचालन गर्ने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रमलाई निरन्तरता दिने, बाली बीमा कार्यक्रम लागू गर्ने, कृषि एम्बुलेन्स सेवा संचालनमा ल्याइने, प्रांगणिक तथा जैविक मल प्रयोग अनुदानको व्यवस्था गर्ने कुरामा नीति तथा कार्यक्रममा समेटिएको छ। मागमा आधारित पशुपक्षी पालन तालिमको आयोजना गरिने, पशुपक्षीको खोप कार्यक्रमलाई निरन्तरता दिने, निशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ। सहकारी संस्थाहरूलाई क्षमता अभिवृद्धिमा विशेष जोड़ दिने, सहकारी संस्था दर्ता, नियमन, मर्जर, खारेजी र अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। गाउँपालिकाभित्र रहेको होम स्टेलाई प्रवर्धन गरिने, स्थानीय मौलिक सांस्कृतिक वेशभूषा, खानपान, हस्तकला, लोककला तथा सांस्कृतिक प्रस्तुतिलाई मार्फत आन्तरिक र बाह्य पर्यटकलाई प्रवर्धन गरिने बताएको छ। विपद जोखिम न्यूनीकरण तथा वातावरण संरक्षण क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पुरस्कार गरिने, मौसम पूर्वानुमानमा आधारित पूर्व कार्य तथा समुदायमा आधारित विपद पूर्व तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पूर्वाधार विकासका तर्फ पनि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गरिने, केही वाडाका समेत भवन निर्माण तथा मर्मतका लागि पहल गरिने, गाउँपालिकामा संचालन भइरहेको अधूरा तथा कर्मगत आयोजनालाई समयमै सम्पन्न गर्न बजेटको प्रबन्ध गर्ने नीति पनि गाउँपालिकाले लिएको छ। कर संकलनको दायरालाई विस्तार गर्ने, शून्य सहनशीलताको नीति अवलम्बन गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूको जवाबदेहिता अभिवृद्धि गरिने नीतिमा उल्लेख गरिएको छ। गाउँसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममाथि केही सभाका सदस्यहरूले आफ्ना विचारहरू राख्नु भएको थियो। सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि राखेका धारणामा छलफल भएपछि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सभाबाट ध्वनिमतले आधारमा स्वीकृत भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेटको संघीय सरकारको बजेटको समेट्न नसकेका कामहरू र संविधानत प्रदेश सरकारको दायित्वका कामहरू र केही नवीन योजनाहरू संचालन गरेर रोजगारी सृजना र समृद्ध
प्रदेश बनाउने सहयोग पुग्ने काम गर्नुपर्नेमा नागरिकको अपेक्षा देखिएको छ। अर्थशास्त्री सह प्राध्यापक डाक्टर केशव बहादुर कुवर कृषि र पर्यटन रोजगारी वृद्धि हुने प्रतिफलमा देखिने युवाहरूको विदेश पलायन रोक्न सकिने योजनाहरूमा बजेट लगानी गर्नुपर्ने बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डाक्टर नाथु राम चौधरीले पनि प्राविधिक र व्यावसायिक समेत शिक्षा दिएर युवाहरूलाई तत्काल रोजगारी दिन सकिने विषयमा लगानी गर्नुपर्ने बताउनु भएको छ। टीकापुर अस्पताल विकास समितिका पूर्वाध्यक्ष झपत बहादुर सोरारीले प्रदेश सरकारले टीकापुर अस्पताललाई 100 सय बनाउने नीति घोषणा गरिसकेकाले तदारूकता अनुसार संरक्षण गरी जनशक्ति र पूर्वाधार विकास गरी विशिष्ट क्रेड सेवा दिनुपर्ने बताउनु भएको छ। उद्यमी व्यवसायहरू अबको लगानी वितरणमुखी भन्दा नतिजामुखी हुनुपर्ने समेत केरा उत्पादक किसान दिपेन्द्र चौधरीले बजेट वितरणमुखी भन्दा क्षेत्रगत र वस्तुगत रूपमा विशिष्टीकरण हुनुपर्ने बताउनु भएको छ। कृषि पर्यटन व्यवसाय कालो हमाल पर्यटनको 0.2 पोइन्ट समेत पर्यटकीय क्षेत्रको विकास गर्न सके सुदूरपश्चिमले पर्यटन व्यवसायमा सहजै फाइदा लिन सक्ने बताउनु भएको छ। प्रदेशसभाका पूर्व सदस्य उमादेवी वादीले संघको विनियोजनले निराशा बनाएको क्षेत्रलाई पूर्ति हुने गरी प्रदेशमा बजेट आउनुपर्ने बताउनु भएको छ। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख बलिराम चौधरी संघको दृष्टि र प्राथमिकतामा नपरेका अत्यावश्यक आयोजना प्रदेशबाटै हुने अपेक्षा गरेको बताउनु भएको छ। कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुने भएको छ। अन्तर व्यवस्थापिका मंचको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापन हुन लागेको सम्मेलन यही 23 जेठमा उद्घाटन गर्ने बताएको छ। सम्मेलनमा प्रतिनिधि सभा का सभामुख उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष साथै प्रदेशका सभामुख उपसभामुख संघ र प्रदेश संघका सचिवालयको सहभागिता रहने बताएको छ। जेठ 24 गते घोषणा पत्र जारी गरेर सम्मेलन समापन गर्ने गरी कार्यक्रम तयार गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ। कुशल भुर्तेलको लगातार दोस्रो शतक बनाएपछि नेपाल एसियन गेम्समा पुरूष छनौट क्रिकेट प्रतियोगितामा बिहिबार मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह ए को विजेता बनेको हो। कुशल भुर्तेलले 126 रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाए 275 रन बनाएको थियो। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
4: फराकिला कक्षाहरू,
5: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
4: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
5: खेलकुद सुविधा,
4: कम्प्युटर शिक्षा,
5: स्वच्छ पिउने पानी,
4: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 9854924167।
4: तपाईको भविष्य निर्माणको एक सहयात्री।
6: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सबघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरूवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षित यसरी नै राजा परीक्षितको हजुरमा सुखदेवले बताउनु भयो अनि भगवान कृष्णचन्द्र परमात्माका दाजु जब एक दिन रैवतनाम गिरीको पहाड जानुभयो ब्रह्म सुखान हुँदैन भन्ने कुराको पहिचान भयो रैवतनाम गिरीको पहाडमा जाँदा बलरामजी त्यही नै जानुभयो ल आज नन्द यशोदासँगको भेटघाट नन्द यशोदाजीसँगको भेटघाट नाचगान कीर्तन मनन लौता आज बलरामजी कृष्ण सञ्चय हुनुहुन्छ भनेर सोधपुछ भयो रैवत पहाडमा बसेको बेलामा बलरामलाई ज्यादै पानी प्यास लागेछ गोपिनीहरूलाई पानी मागे तर बलरामजीले पानी जब यस किसिमबाट कहाँबाट ल्याउने भनेर सोध्नु भएको थियो माथिबाट पानी आउन लाग्यो मेरो महाराज त्यस बेलामा हल्लाले तानेर मोसलले खिचेर पानी ल्याउनको लागि तयारी हुनुभयो हरे त्यही बेलामा पानी पिएर

श्रोतरी शेष र सौनकादी भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथ आज्ञा गर्नुभयो र अहिले भगवान कृष्णचन्द्र परमात्माका पिता श्री वसुदेवलाई र हामीले तपाईँको पिताजीलाई शत्रुले दमन गर्यो मार्यो नपत्याएदेखि हेर्नुहोस् भनेर कृष्ण भगवानलाई ल्याएर बुझाइदिए पिताजीको शिर ए मेरो भगवान दाई पनि हुनुहुन्न म पनि हस्तिनापुराको बुबालाई मारेका रे बडा चिन्ता लाग्यो त्यसपछि बाट परमात्मा गम्भीर वाणीमा सोच राखी बक्सेर पाल्नुभयो र अनि ध्यान दृष्टि लगाएर नजर गरी बक्सिया त होइन रहेछ मेरो महाराज शत्रुहरूले चारैपट्टिबाट बेरेको रहेछ र कपोल कल्पित झूट प्रतिज्ञा गरेको कृत्रिम फोटो देखाएको रहेछ अनि परमात्माले तत्कालमै शूद्रस्त्र नाम गरेको चक्र प्रहार गरी बक्सियो काशी राजा प्रौनक राजा सुदक्षण राजा सारा मरे काशीपुरी दग्ध भयो अनि भगवान प्रभुले आफ्नो कार्य पूर्ण गर्नुभयो हरे सुदर्शन चक्रबाट काशीपुरी भस्म सुदर्शन चक्रबाट काशीपुरी भस्म।

वासिन्दुरी भस्म भएको थियो तर भगवानको विश्वेश्वर अवतार धारण भएपछि फेरि बस्ती बस्यो। अनि डरलाग्दो जब एउटा बाँडरले आएर बलरामले मदिरा पिरेको बेलामा रैवत पहाडमा मदिराको कलश टिपेर हिँड्यो। कलश भने यहाँ मदिराको के कलश हुन्थ्यो नि, कलश त क्या हो नि, त्यो बोतल हो कि सिसा हो कि, अगर त पुङ भने के नि भन्थे, खाएपछि भुङ होला नि, त्यस कारणबाट अब त्यो त्यही कलश के कलश हुन्थ्यो, त्यो टपक्कै टिपेर लग्यो बाँडरले। अनि त्यो बाँडरले लैसकेपछि त्यसलाई झम्टेर बलरामजी जानुभयो आखिरमा गएर, त्यसले सारा गोपिनीहरूको अगाडि गएर मलमूत्र जब सारा सम्पूर्ण छेप दियो आफ्नो, अनि हलाले तानेर मुसलले खिच्नु भएको थियो, त्यही बेलामा फेरि प्रहार गर्यो, डर लाग्दो प्रकारको शक्ति प्रहार गर्यो, अनि आफ्ना गोप्य अङ्गहरू देखाइदियो, अनि त्यसपछिबाट हलाले तानेर मुसलले प्रकाइदिनु भएको थियो, बाँदर मर्यो। त कोष भनेर सोद्धाखेरिमा दिवित नामगरीको बानर हो भगवान, मैले जब यस किसिमबाट अघिल्लो जन्ममा म बानर थिएँ, हजुर पनि यस किसिमबाट जब लक्ष्मणजी हुनुहुन्थ्यो, अहिले बलराम हुनुभएछ, हजुरका भाउजू जब सीतामाई ल्याउन हामीले बहुत कोसिस गरेका थियौं, कोसिस पूर्ण पनि भयो, आज हजुरले जब वरदान दिनुभयो, इच्छा पूर्ण भयो भनेर पाउमा सेवा गरी मुक्ति भयो। अनि त्यही जब बानर जो थियो त्यसको नामकरण अहिले यस प्रभावबाट दिवित भन्ने बानरलाई मारेर अहिले बलरामजी सारा सम्पूर्ण नव युवतीहरूका साथमा जब पृथ्वी सवारी हुनुभयो, समुद्रमा गए पनि घडाभरी पानी, समुद्रमा गए पनि घडाभरी पानी, भक्ति छुट्ने स्वभाव

परीक्षितलाई सुखदेवले बताउनुभयो लौत समुन कादी ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर समुद्रमा गए पनि त्यस्तो बानरेको जुन प्रकारबाट भगवानसँग भेट हुँदामा पनि त्यो दुर्जन व्यवहार छोडेन त्यसै कारणले भक्ति छुट्ने स्वभाव र नछुट्ने हो भने यो मैले हजुरलाई बताए लौत राजन परीक्षित अब बाँकी अंशको लागि रैवतनाम गरेको पहाडबाट सारा नरनारीहरूलाई विदाई गरी भगवान सवारी हुनुभयो अनि त्यहाँ देख्नु प्रान्त लौत भनेर अहिले माता पिता नन्द यशोदासँग विदा भएर बलरामजी पाल्नु भएको छ लौत महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा अहिले परमात्मा कृष्णको सारा सम्पूर्ण छोरा नातिहरूलाई सम्बोधन युक्त आफ्ना पुत्रहरूलाई ज्ञान वर्धक विषयमा परमात्मा तयारी गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराणको दशम स्कन्दको उत्तरार्ध कथा कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिभएको एक दिन के भएछ भनेदेखि अचानक एउटा घटना घट्यो के त्यहाँ कृष्ण भगवान प्रभु परमात्माले छोरा नातिलाई आज्ञा गर्नुभयो हेर छोरा हो हेर नाति हो हामीहरू सबैले एउटा कुरा विचार गर्नुपर्छ पूजा पाठ ध्यान मनन परमात्माको प्रार्थनामा चाहिँ नबोलाएको ठाउँमा जानु भगवानको नाम सुन्ने ठाउँमा चाहिँ तर भोज खाने ठाउँमा चाहिँ नबोलाएको ठाउँमा नजानु डाकी बोलाइ नगरिया ठाउँमा नजानु आज दुर्योधन राजाको छोरी महारानीको स्वयम्वर छ स्वयम्वर जब लक्ष्मणा रानीको तर सबैलाई बोलाइयो हामीलाई बोलाइया छैन नजाओ भन्नुभएको त्यो बुबाले नजा त भन्नुभएको छ भागेर जाने भनेर काका र भतिजा निस्केर गएछन् झन् कृष्ण भगवानका छोरा भालुनीपट्टिका छोरा र भतिजा अनिरुद्ध राजकुमार गए स्वयम्वर भनेको केटीले केटो रोज्न पाउने सारालाई हेर्दै हेर्दै हेर्दै जाँदाखेरिमा हातमा माला लिएर केटी रोज्दै रोज्दै रोज्दै गएको अब के गरौं कसो गरौं त्यही प्रभावबाट चित्तमा विचार गरेर यसो विचार गर्दै जाँदाखेरिमा यही काम गर्नु पर्यो भनेर परिचय दिने जाँदा भगवान कृष्णका उहाँ नाति हुनुहुन्छ भने उहाँ छोरा हुनुहुन्छ भनेर अनिरुद्धलाई भने प्रद्युम्नलाई देखाए भने यस किसिमबाट देखाइदिए साममालाई यो ठिकै छ भनेर साम राजकुमार गएर जब यस किसिमबाट यस्ता कृष्णका बुहारी भन्न पाउने श्रीमन्तमणिको माला लाउन पाउने भनेर जब लगाइदिनु भयो माला अनि मेरो जब पत्ती भनेर उनले लिएर आउन आँटेका थिए च्यापे समातेर जब कर्ण दुर्योधन दुशासनले व्याजित गर्यो तँलाई भेको पनि बदमास नि कहाँ कि भनेर अनि पाता कसेर जब प्रद्युम्न जब साम राजकुमारलाई थुन्यो अनि भगवान कृष्णचन्द्र परमात्माले यसो कुरा पत्ता लगाउनु भयो अब मारिदिन्छु दुर्योधन भनेर आँटी बक्सिएको थियो भाइ गए भने मारिदिन्छन् भन्नका लागि बलराम मेरो चेलो हो मै जान्छु गदा युद्ध सिकाएको पहिले जनकपुर धाममा हुन्छ भनेर सरासर जानुभयो र अहिले परमात्मा परमेश्वर सरासर पाल्नु भइसकेपछि त्यसपछिबाट प्रकृति घमसँग रामको प्रभावबाट उद्धवजी तिमी जाऊ गुरुबा आउनु भएको छ भन्देऊ भन्दाखेरिमा यही कुरो बताउनु भयो तिम्रो गुरुबा पाल्नु भएको छ चाँडै छोडिदेऊ रे छोरालाई नातिलाई भन्ना सुन्ना सर्किएको गुरुबा हुने त्यो अझ पाउको जुत्ता सिरको मुकुट त्यसले भन्दा हुन्छ भनेर गाली गर्यो केही कुरो उद्धवले ल्याएर सिकाइदिनु भयो आफ्नो गुरुलाई त्यतिको अपमान गरेको सुन्दा हल्लाले तानेर मुसलले खिचेर गङ्गाजी पटेरी फालिदिन्छु सर भन्नुभएको थियो दरबार हल्लियो अनि दुर्योधन राजाले शकुनीले कर्णले हात जोडेर चरणमा परिकन छोरा छोरी ज्वाई आफ्नो ज्वाई छोरी दुइटै बुझाउँदै बिन्ती गरे हुकुम भयो महाराज दुर्योधनको हुकुम भयो महाराज दुर्योधनको भगवान्।

0: ठिकै छ त्यसो भने भइगयो भनेर अहिले सारा सम्पूर्ण काम पूर्ण गरेर अहिले अहिले हल्लाले तानेर मुसलले खिचेको हुनाले अहिले पनि हस्तिनापुर उतार अहिले कोल्टै परेको देखिन्छ। लौ त महाराज परीक्षित, भगवान कृष्णको र दुर्योधनको सम्धिको नाता लायो तर मन नमिलेपछि त्यस्ता सम्धि न सम्धि कति सम्धि कति सम्धि। आखिरमा भगवान कृष्णले सारा कार्य पूर्ण गरी बक्स्यो। अहिले हस्तिनापुर अझै कोल्टै छ भनेकन राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट
1: श्रीमद् महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्ध अन्तर्गत कति कथाको वर्णन गरिन्छ भने भगवान कृष्णको 16108 वटा रानी केरी व्यवहार चले आवला छक्क परे सबै। 16108 वटा रानी एउटी श्रीमतीले बहन खवन नदिएर मुडिएर दौड़नु पर्ने कतिलाई छ कतिलाई छ बहन खवन नभएर हाम्रो घरकीले खेदेर हिँडेको भन्ने छन् धेरै जस्तो मरेका सिल्ली त्यसलाई जगल्टिएर आफू नबसेर बहन खवन नभएर हिँडेको हजुर भन्दै हिँड्ने यस्ता खाले आखिरका बीचमा मेरो महाराज अब एउटीले त त्यसरी सताएको छ समाजमा भनेदेखि अब यो के गर्ने होला बडा समस्या परेछ र गएर अनुरोध गरे ल मेरो भगवान अब के गर्ने होला के उपाय गर्ने भनेर जब ब्रह्मादि आदि गरेको सभाबाट नारद ऋषि पाल्नुभयो भगवान कृष्णको आन्तरिक माहौल बुझ्नका निमित्त सरास्त्र जानुभयो र लौ त मेरो महाराज म अनुरोध गर्छु भन्नुभयो भगवानले के कुरा भन्दा कुरा केही पनि होइन साँची एउटा कुरा प्रश्न गर्छु भन्नुभयो भगवानले के कुरा छ परमात्मा भनेर सोद्धाखेरि अरू कुरा होइन मेरो महाराज म माथि हजुरको दया भाव र यदि म माथि हजुरको सद्भाव छ भनेदेखि एउटा कुरा अनुरोध गरौँ है प्रभु भनेर विन्ती गर्दाखेरि अरू कुरा के हो ल भन भनेर सोद्धाखेरिमा यसै समयको बीचमा एउटा प्रश्न गरे सबै ठिक छ हजुरको जब दरबारमा म आए तर हजुरका 16108 वटा रानी मेरो एउटा पनि छैनन् लौ न मलाई नि एउटा त मिलाइदिनुहोस् भनेछन् नारद ऋषिले। भगवान कृष्ण भन्नुहुन्छ अन्त कहाँ त मिलाइदिन जाने मेरो 16108 वटी छन् म नभएको कोठाको लैजाऊ जाऊ भनेर आज्ञा गरिदिवक्सु हस भनेर जामावतीका कोठामा गएको तिनै प्रभु बस्नु भएको टाढैबाट बाबु नारद भन्न लाग्नुभयो अनि त्यसपछिबाट बोल्दै नमिले फेरि अर्काको कोठामा सत्यभामाका कोठामा कालिने मित्र बिन्द्या सत्यभद्र लक्ष्मणा सारा डुल्लाखेरीमा कहीँ पूजा कहीं पाठ कहीँ ध्यान कहीँ मनन कहीँ तुतिबिन्ती कहीँ जब पूजा पाठ कहीँको छोरा छोरीको व्रतबन्ध आदि काम मेरो ईश्वर यो खपी नसक्नुको कुरो रहेछ भनेर सारा कुरा छोडेर अहिले चरण रूपी कमलमा भगवानको भजन मनन कीर्तन गरी कार्यक्रम पूर्ण गराउनु भयो अनि त्यहाँदेखि उपरान्त बडो गम्भीर बाणीमा भगवानको ध्यान मनन भजन भयो। लौ त महाराज परीक्षित सबै ठाउँमा परमात्मा तपाईँ हुनुहुँदो रहेछ भगवान मैले जानिन भनेर विन्ती गर्नुभयो नारदले ठिक छ जाऊ तिमीलाई विवाहमा फसाउने इच्छा मेरो होइन मलाई कुरा पनि काटेका थिए भन्नुभयो भगवानले एउटालाई एउटा भयो हुनेमा किन 16108 भन्ने कुरामा सबैको आत्मा परमात्मा भएको कारणबाट 1, 2, 3, 16 हजार त के 32 अरब करोड हरब भए पो कि अप्ठ्यारो सबैको आत्मा नै ईश्वर हो भन्ने कुराको पहिचान मैले बुझाएको हुँ भन्नुभयो र अनि नारद छक्क परेर भगवान मैले गरिएको अपराधको लागि माफ दिनुहोस् भनेर विन्ती गर्नु

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेन्समा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइलिनुहोस् एनसेल नेपालकै लागि
4: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा सम्पन्न गरेका काम योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा प्रश्न वा सुझाव सहित तफसिलको मिति स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू सरोकारवालाहरू सेवाग्राहीहरू गैर सरकारी संस्था वर्गर नागरिक समाज युवा समाजसेवी बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरे सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते समय दिउँसो 2 बजे स्थान सुवर्णपुर स्थित कृषि भवन जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली।